0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क गरे।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: लाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ। यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करत लाग, सबको जाने सहयोग करी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।

0: लिक प्राली गुम्बा रोड टी कापुर जालपा देवी मंदिर नजीक
1: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम एक से एक मेगाहर्ट्ज
2: विपदमा परेर 127 जनाको मृत्यु 773 जना घाइते बर्खामा विपदको जोखिम बढ़ी सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह विश्वमा नै एलनिलो बलियो बन्दै खडेरी र भारी वर्षाको जोखिम बढ़ने चेतावनी
3: बाजुराका दुईवटा वडा छौपडी गोठ मुक्त घोषणा दैलेखमा कुपोषण बढ़दो बजेट पेश गरेको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने
2: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै
3: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै
2: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 गोलले अगाडि आज कोलम्बिया घाना भिड्दै पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग
3: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 विपदका घटना भएका छन् ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन् सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन् सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन् लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन् चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन् घटनाको संख्यामाका हिसाबले भने आग लागि सबैभन्दा बढ़ी भएको छ आग लागिका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन् त्यस्तै जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन् प्राधिकरणका अनुसार बाढ़ी पहिरो भारी वर्षा डुंगा दुर्घटना वन डढ़ेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 विपदका घटना भएका छन् ती घटनामा एकजनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन् वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ
5: र यसमा चाहिँ अब बढ़ी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी परिसर हुन्छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ आफूले तदारुकताका साथ सबै निकायले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरीको नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अन्तर्गत छ
2: यसैबीच संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी भारी वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ़ने चेतावनी दिएको छ एमडब्ल्यूओका अनुसार एलनिनो अहिले नै सक्रिय भइसकेको छ जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ यसले विश्वभर वर्षाको ढाँचा तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउ पुग्न सक्छ।

0: एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भू पूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र करिब नौदेखि बाह्र महिनासम्म रहन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
1: सामान्यतया के हुन्छ भने ब्राजिल पेरुदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको चाहिँ क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
0: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन आग्रह गरेको छ।
2: नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विष्णुनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियामकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयनमै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू घोषणामै सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर व्यावहारिक मौद्रिक नीति ल्याउने बताउनु भएको थियो। सकेर काठमाडौँ आएपछि उहाँले मौद्रिक नीति मार्फत राजमार्ग र लोकमार्ग केन्द्रित उद्योग व्यवसाय प्रवर्धनको घोषणा समेत गर्नुभयो। आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको बुदा नम्बर 79 हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण र लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रवाह हुने कर्जामा सहुलियत तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो, जस अनुसार ती 3 करोड़सम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कार्यान्वयनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्योग उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वश नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाइ छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनर्स्थापना, उत्पादनशील क्षेत्रमा पूँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाइ रहेको छ।
0: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्दा थापाले हिजो एक कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपड़ी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपड़ी गोठको अनुगमन, जनचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपड़ी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको वडा नम्बर 7 वडा अध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपड़ी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरूवा धान लगाउन सकिने,
3: बाह्र तेह्र घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौँ हामी 2-4 mm चो टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौँ।
0: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनीतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। त्यस्तै निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसेले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइतीघरमा दुई सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा हाजिर भएको नभई नियुक्ति मितिबाट ज्येष्ठता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न ओक निल्नु न ओकल्नु शीर्षकमा खबर छ भने सुविधा भन्दा शास्ति बढ़ी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम सचिव सरका सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरका सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्रपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदन अवरूद्ध शीर्षकमा ईश्वरी सुविधेले खबर लेख्नु भएको छ।
1: आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाहरूको प्रायजसो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसंग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापिएको छ। यो खबर अशोक अधिकारीले काठमाण्डुबाट लेख्नुभएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणा सहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खापत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमा अर्को खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ौं लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण परीक्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्यका स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्षभन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्षभन्दा बढ़ी अवधिको रू 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गैर भन्सार अवरोध सरकार गुहार्दै उद्योगी शीर्षकमा रवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। ईपीएसको भिसा शुल्क बढ़्यो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा वालेन्द्र शीर्षकमा अर्को खबर छ। 47 लाख फेसबुक फलोअर्स करोड़ौं भ्यूज र अनगिन्ती पोस्टबीच प्रधानमन्त्री वालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। वहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी गौरव पोखरेल र जय सिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री वालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको कालोकोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता उहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि सय बुदा एक तिहाई मात्र पूरा शीर्षकमा खबर छ। परराष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाण्डुबाट लेख्नु भएको सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक संचालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्नै प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनीमून अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। वालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रिए। उनीहरूको मोर्चाबन्दी गर्दै सदन नै पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमून अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुडानमा भइरहेको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एल ओविदबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुडानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुडानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपेली आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने भएको छ। चीनसँगको युएको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपेली सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युए ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफैले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरे।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भेर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काब्रालले गोल गर्दै केप भेर्देलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनट पछि पनि 1-1 गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने इजिप्टले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम 16 स्थान बनाउन जित निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:15 क्यानाडा र मोरक्को आम्ने सामने हुँदैछन् भने राति 14:00 पाराग्वे र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
2: छरुवा धानले उत्पादन लागत घटाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब छरुवा धानको कुरा। यो वर्ष धान रोपाई निकै सुस्त छ। पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने? कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं।
5: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जातहरू सिफारिश गरेका थियौं। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू
1: होइन
5: राखिसक्नु भएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्। यो सुक्खा छरुवा धान अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौ हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौ। त्यसको लागि बेर्ना राखिरहेको खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही एक दिनसम्म 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानीमा भिजाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mmसम्मको जो टुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौ।
1: 2-4 mm भनेको अब
5: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ, त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या, समात्छ क्या, त्यसमा चाहिँ त्यो प्रिन्सिपल हो, त्यो छँदैछ। यसका साथ
1: उत्पादनमा चाहिँ कस्तो फरक पर्छ?
5: यही पनि फरक पर्दैन बढी बरु हाम्रा अध्ययनहरूले यो डीएसआर भन्छौँ हामी, त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौ त्यसमा उत्पादनमा केही कमी नभइकन बरु अलिकति बढी नै उत्पादन पाएका छौँ हामी। तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौ।
1: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ साने छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हानेर उत्पादन गर्न
5: सक्छौँ। साथ दियो भने जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठूलो पानी। अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेत त्यतिकै छोड्ने कुरा भएन। त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौँ। र यदि जहाँ चाहिँ यो यान्त्रिकरणका सुविधा बनाऊ राइस ट्रान्सप्लान्टर उपलब्ध छ, कतिपय कस्टम सेन्टर कस्टमाइजिङ सेन्टरहरूमा छ, त्यो भयो भने त्यसको लागि सिड हामी 15-16 दिनमा तयारी गर्न सक्छौँ। त्यो भने हामी चाहिँ अब तराई तिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा धानहरू हुन सक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर हामीले 20-25 दिनको बेर्ना त धान लाउन सक्छौँ।
1: त्यति बेला फेरि पानी पर्दैन भने अर्को चिन्ता,
5: त्यो समस्या गरिन्छ। सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ, जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशे पानीको भरमा चाहिँ छ क्या। त्यो अवस्थामा चाहिँ के छ, पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। त्यो भएर तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ, हामीसँग उपलब्ध प्रविधिहरू छ, त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौं भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
2: कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिनो बलियो बन्दै।
2: बाजुराका दुईवटा वडा छाउपडी गोठ मुक्त घोषणा। दैलेखमा कुपोषण बढ्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
1: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित। मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र। निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
2: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
1: र फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता। आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16मा।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले फितकुली.com मा राजेश मानन्दर राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। यो पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ। पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना दंग पर्दै हुनुहुन्छ र अर्काले अझ थप दंग पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलीजुली खाम एकता अचम्म हुनु पर्दैन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: अब खोज खबर विस्तारमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका स्नातक तह चौथो ब्याचका विद्यार्थीहरूको अन्तिम सेमेस्टरको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी शुरू भएको छ। शुक्रबार शुरू भएको सेमिनारमा विभिन्न विज्ञहरूका कार्यपत्र प्रस्तुत गरिएका छन् भने कृषि विज्ञानमा स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गरिरहेका छन्। पहिलो दिन नेपालको कृषि रूपान्तरण र अबको गन्तव्य विषयमा नार्काका वैज्ञानिक डाक्टर रोशन बाबु ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ। प्राध्यापक डाक्टर हरिकृष्ण पन्तले नेपालको पश्चिम तराईमा मसुरोको बिउ उत्पादनमा लाग्ने लागत बजार नाफाको अवस्थाका विषयमा अनुसन्धान गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको छ भने मधेस कृषि विश्वविद्यालयका उप प्राध्यापक डाक्टर मोहम्मद इक्राम हुसेनले दिगो खाद्य कोषे बाली उत्पादनका लागि रोग र किराको सामना गर्न सक्ने नयाँ उन्नत जात विकास गर्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। गोष्ठीमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठक, कृषि विज्ञान संकायका पूर्व डीन डाक्टर विष्णुविलास अधिकारी, सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावल, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डाक्टर नरेन्द्र अयर, मुक्तिनाथ कृषि कम्पनीका हिक्मतराज उपाध्याय, टीकापुर बहुमुखी क्याम्पस सोभी सभापति किरण साहुद लगायतले बोल्नुभएको थियो। गोष्ठी दुई दिनसम्म चल्नेछ। कार्यक्रममा कृषि तथा स्रोत व्यवस्थापन विषयमा तयार गरिएको जर्नल सार्वजनिक गरिएको छ। स्कूल अफ एग्रीकल्चरका प्रमुख संजय राउतको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन प्रेम पाण्डेले गर्नुभएको छ। कैलालीको जानकी गाउँपालिकाको चालू आर्थिक वर्षको वित्तीय प्रगति 76.72% भएको छ। असार 19 गतेसम्म पूँजीगत खर्च करिब 53% र चालू खर्च 87% हाराहारीमा पुगेको जानकी गाउँपालिका लेखा अधिकारी दिनेश माझीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको अब यही असार 25 गतेसम्म मात्र खर्च उठाउन पाउने व्यवस्था रहेको छ। अझै अन्तिमतिर ठूला योजनाहरूको भुक्तानी दिन बाँकी रहेका कारण 25 गतेसम्म जानकी गाउँपालिकाको करिब 80% भुक्तानी भन्दा माथि खर्च हुने आकलन गरिएको लेखा अधिकृत माझीको भनाइ छ।
1: अहिलेसम्म खर्च प्रगति भन्दाखेरि जम्मा 19 गतेसम्म 76.72% भएको छ। त्यसमा चाहिँ पुँजीगत खर्च करिब 53% छ भने चालू खर्च 87% अगाडिमा छ। चालू आर्थिक वर्षको असार 25 गते अन्तिम खर्च लेख्ने दिन हो। असार 25 गतेसम्म हाम्रो पुँजीगत खर्चतिरको ठूलो आयोजनाहरूका भुक्तानीको क्रममा रहेको कारणले गर्दा पुँजीगत खर्च चालू खर्च अब हेर्दा अगाडि जाँदैन होला। पुँजीगत खर्च चाहिँ अलिक बढ्ने देखिया छ। त्यो भएर करिब करिब 80-85 को आसारसम्म पुग्छ।
0: जानकी गाउँपालिकाको वित्तीय प्रगति 76% पुग्दा टीकापुर नगरपालिकाको वित्तीय प्रगति भने 7.13% मात्र भएको छ। जसमा चालुतर्फ 72.66% र पुँजीगततर्फ 38.64% खर्च भएको छ। असार 19 गतेसम्मको अवस्था हेर्दा अनुपातमा 60% वित्तीय प्रगति भएको र यो अवस्थालाई हेर्दा टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको वित्तीय प्रगति करिब 65% माथि हुँदैन कि भन्ने आकलन गरिएको टीकापुर नगरपालिका का लेखा अधिकृत लक्ष्मी ओडले बताउनुभयो।
2: हालसम्म वित्तीय प्रगति हेर्ने हो भने चालुतर्फ हाम्रो यो वर्ष अहिलेसम्म 72.66% खर्च भएको छ भने त्यसै गरी पुँजीगततर्फ 38.64% खर्च भएको छ। दुईटैको एभरेजलाई हामीले हेर्ने हो भने जम्मा यो वर्षको हाम्रो बजेटलाई हेर्ने हो भने बजेटको जम्मा 1,04,25,93,904.69 रुपियाँ हाम्रो विनियोजन भएको थियो र खर्च हाम्रो 62,69,62,696.96 रुपियाँ खर्च भएको छ। प्रतिशतमा हेर्ने हो भने 60.19% हाम्रो खर्चको विवरण रहेको छ। टीकापुर नगरपालिकाको अब एभरेज चाहिँ 60-40 को छ। अब 65 भन्दा बढी जाँदैन कि भन्ने मेरो अनुमान छ।
0: अहिले पनि कार्यालयमा भुक्तानीका लागि धेरै फाइलहरू आइरहेका तर सफ्टवेयर सुस्त भएकाले काममा केही ढिलाइ भइरहेको र असार 25 गते राति 12 बजेसम्म भए पनि सबै कामको भुक्तानी गरिने लेखा अधिकृत ओडको भनाइ छ।
2: यो वर्षको असार 32 भने चाहिँ हाम्रो 7 दिन अगाडि भन्दाखेरि 25 सम्म हाम्रो खाता र सफ्टवेयर चल्छ। सफ्टवेयरमा अब 25 गतेसम्म काम भने पनि अहिले यो वर्षको समस्या हाम्रो सूत्रको स्लो गति भएकोले समय अनुसार हामीले भने अनुसार भौचक उठाउन पाइरहेका छैन। अहिले पनि हाम्रो सफ्टवेयरमा भएको समस्याले गर्दा हामीसँग अब भुक्तानीको लागि फाइल त आएको छ तर हाम्रो सफ्टवेयर चाहिँ स्लो भएकोले हामीले उठाउन सकिरहेको छैनौँ। एउटा समस्या छ। असारको 25 गते राति 12 बजेसम्म चाहिँ सफ्टवेयर चल्ने भएकोले त्यही अनुसार चाहिँ हाम्रो भुक्तानी गर्ने कुरा यहाँलाई जानकारी गराए।
0: टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको वित्तीय प्रगतिको तुलना गर्दा टीकापुर नगरपालिका भन्दा जानकी गाउँपालिकाको वित्तीय प्रगति 16% बढ़ी भएको देखिन्छ। नेपाल सरकारको वित्तीय कार्यविधि अनुसार असार मसान्तको 7 दिन अर्थात एक साता अगाडि नै सरकारी खाताहरू बन्द गर्नुपर्ने व्यवस्था छ। यस वर्ष असार महिना 32 भएकाले असार 25 गते राति 12 बजेसम्म सरकारी खाताबाट खर्च गर्न अर्थात भुक्तानी दिन पाउनेछन्। सरकारले देशका 7 विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका 7 जनालाई शुक्रबार उपकुलपतिमा नियुक्त गर्नुभएको छ। नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा डाक्टर किशनदेव भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहनु भएको छ। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिश समिति गठन गरिएको थियो। सोही समितिको सिफारिशका आधारमा कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले सातै विश्वविद्यालयका उपकुलपतिलाई नियुक्त गर्नुभएको हो। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनुभएका किशनदेव भट्ट यसअघि शिक्षा क्षेत्रसँगै विश्वविद्यालय प्रशासनमा पनि सक्रिय रहँदै आउनुभएका व्यक्ति हुन्। जानकी गाउँपालिकाले परम्परागत आहरण व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायीको उत्पादन क्षमता वृद्धि तथा आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले 17 आहरण व्यवसायलाई आधुनिक उपकरण वितरण गरेको छ। गाउँपालिकाको आर्थिक सहयोगमा सबै 9 वडामा 17 आहरण व्यवसायीलाई इलेक्ट्रोनिक ब्लोर पंखा र ग्राउण्डर मेसिन प्रदान गरेको हो। गाउँपालिकाको अध्यक्ष गणेश चौधरीले उपाध्यक्ष लालमती देवी कठरिया तथा कार्यपालिकाका सदस्यको उपस्थितिमा सामग्री हस्तान्तरण गर्नुभएको हो। खोज खबरमा मनोसामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: टीकापुर नगरपालिका 1 नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका 1 नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टीकापुर नगरपालिका 1 नम्बर वाड़ा कार्यालय।
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
5: यही असार 20 गते शनिबारका दिन
4: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै डिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
7: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
7: दन्त रोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
7: मनोचिकित्सक विशेषज्ञ सेवा,
8: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
7: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
6: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
7: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
7: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
7: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ तथा मध्य प्रदेशमा आंशिक बादल लागेको छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा पनि भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका तराईका भूभागमा थोरै स्थानमा तथा मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका भूभागका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको पनि वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लाग्ने, कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बादल लाग्नेछ। देशमा हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको पनि वर्षा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मानसिक स्वास्थ्य महत्वपूर्ण हो, मानिस स्वस्थ भए मात्र काम गर्न, कमाई गर्न सक्छ। वैदेशिक रोजगारीले रोजगारीकामा रहेका मानिस उनीहरूका परिवारमा विभिन्न कारणले मनोसमस्या देखिने गर्दछ, त्यसको समयमै व्यवस्थापन गर्न सकेका नागरिकले आय आर्जन गरी जीवन सहज बनाएका छन्। थप खबर सहकर्मी रत्न पूर्णगरबाट।
9: टीकापुर नगरपालिका वडा नम्बर 2 राजेपुरकी कोकिला टमट्टाका श्रीमान विदेशमा हुनुहुन्छ। श्रीमान विदेशमा गएपछि कोकिलालाई 7 महिनासम्म सम्पर्क गर्नुभएन। विदेशमा रहेका श्रीमान सम्पर्कमा नआएपछि उहाँलाई निकै तनाव भयो। तनाव धेरै भएपछि कोठामा एक्लै बस्ने, कसैसँग नबोल्ने अनि मनमा गलत विचारहरू आउन थाले। त्यसपछि उहाँले टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरलाई भेट्नुभयो र उहाँको सल्लाह अनुसार काम गर्न थाल्नुभयो। उहाँले मोमो बनाउने तालिम लिनुभयो र मोमो बनाउने, प्याकिङ गर्ने रोजगारीमा जोडिनुभयो। मोमो बनाउने कामबाट नियमित आमदानी भइरहेको छ। उहाँ पनि काम गर्न थालेपछि दुवैमा रहेका श्रीमान पनि सम्पर्कमा आउनुभयो। कोकिलाको आत्मविश्वास बढ़नुका साथै घर खर्चका लागि आवश्यक कमाई पनि हुन थालेको छ र रातभरि ननिदाउने समस्या र तनावबाट पनि उहाँ मुक्त हुनुभएको छ।
10: 6-7 महिना भइसक्यो कन्ट्याक्टमा आउनु भएको। म्याडमले एकदम मलाई यति राम्रो कुरा सिकाउनु भयो कि जहाँसम्म म्याडम भेट्नु भयो मलाई त्यहाँबाट अहिले त म एकदम ठिक छु। अहिले म पे गर्ने बनाउने काम गर्छु। त्यहाँ अगाडि त मलाई यस्तो हुने कि खाना पनि खान मन नलाग्ने, निन्द्रा पनि नलाग्ने, मान्छेको मुखतिर बस्नै मन नलाग्ने, एक्लै कोठामा बस्ने मन लाग्ने, साँझ पर्यो कि मतलब आत्महत्या गर्ने यस्तो सोच मात्रै आउने, रातभरि सुत्दै सुत्दै हुन्थेँ म। अहिले त्यस्तो केही पनि छैन, अहिले राम्रोसँग कुरा पनि गर्नुहुन्छ। श्रीमानको कमाइले मात्रै केही नहुने रहेछ कि आफूले कमाएर आफूले कमाएको फरक हुने रहेछ भन्ने कुरा बुझियो।
9: टिकापुरको वाडा नम्बर 2 कोठारपुरकी जानकी चौधरीको जीवनमा पनि निकै तनाव सहनु पर्यो। जानकीकी छोरी बितेको 3 वर्ष भयो। छोरी बितेको 2 महिनापछि विदेशमा रहेका श्रीमानको समेत मृत्यु भयो। परिवारका 2 जना एकदमै प्रिय व्यक्ति गुमाउनु पर्दा जानकीले आफूलाई सम्हाल्न सक्नु भएन। घरको तनावले कक्षा 9 पढ्दै गरेको छोराले पनि पढाइ बिगार्यो। त्यसपछि जानकीको दिमागले धेरै कुरा ठेक्न सकेन। मनोचिकित्सक भेटेर औषधि खाएपछि र टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ताको नियमित परामर्शले उहाँ सम्हालिनुभयो। हाल जानकीले नास्ता पसल सञ्चालन सम्बन्धी तालिम लिनुभएको छ र सहयोगीहरू भेटाए पसल सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
10: छोरी बित्ला 3 वर्ष विदेश विदेशमा रहे 2 महिना पाछन सम्झैली महिन टाइम टाइममा भेटली म्याडम अस्पताल फेरि बारम्बार नेपालगञ्ज ज्यादा टेन्सन नै लेना टेन्सन से बिमार आप पहिले हल्का समस्या त पहिला काम कर फेर जेना मन नै लाग आब त काम मजदुरी करके अपन घर खर्च चलै पहिला त खाना खेने खिना मन लाग निन्द्रा नै लाग रात भर उस्तो जागौँ बस छावा छोटा छावा निन्दा जाए पहिला से बहुत बा नगरपालिका से तालिम मिलन बा नास्ता पसल के होला।
9: त्यस्तै अर्की महिला सीता चौधरी पनि श्रीमान वैदेशिक रोजगारीमा गएपछि समाजको व्यवहार आर्थिक तनाव थुप्रै कारणले मानसिक समस्याबाट गुज्रिनुभयो। लामो समय परामर्शपछि सिलाई पेसामा लाग्नुभयो र नियमित परामर्श सेवा लिएपछि पारिवारिक शान्ति र जीवन सहज भएको बताउनुहुन्छ।
10: मेरो बुढा चाहिँ बाहिर हुनुहुन्थ्यो। बाहिर भएपछि म र मेरो 6 वर्षको छोरा छ घरमा 2 जना मात्रै। घर सुत्यौँ कि हामी घर सुतेपछि मेरो घरको मान्छे मलाई केही पनि दिएनन्। मलाई एक त त्यो टेन्सन थियो घर छुट्टिए मलाई दाई भाइले अलग गरिदिए मेरो बुवाले अलग गरिदिए भनेर बुढा थियो टेन्सनमा म पनि त्यस तनावमा आफू पनि तनावमा म यस्तै बच्चा छोडेर मजुरी जान्थेँ। एक्लै हुने रुने मात्रै कसम पुरा गर्नु मन नलाग्ने एक्लै कोठा बस्न मन लाग्ने अनि यस्तै गर्दा गर्दै म छोरी त्यत्तिकै बस्थेँ घरमा न कसैसँग बोल्थेँ। यस्तो लाग्थ्यो कि म अब यो समाजमा यसो बाँच्न सक्छु जस्तो मेरो मनमा थिएन। त्यही कारणमा म्याडमसँग भेट भयो। म्याडमसँग भेट भएपछि अहिले आफै नै आज म्याडमको कृपाले भनौँ कि आज म आफ्नै सिलाई व्यवसाय गरेर सिलाई कटाई सिकेर
9: सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रम कैलालीका संयोजक विष्णु प्रसाद चौधरी टिकापुरबाट आर्थिक वर्ष 2081-82 954 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका, जानकीबाट 576 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको जानकारी दिनुहुन्छ। रोजगारीमा जाने धेरै परिवारमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्या देखिएकाले सरकारले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 कार्यान्वयनमा ल्याई काम गरिरहेको र स्थानीय पालिकाले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर मनोसामाजिक सेवा लिनुपर्ने बताउनुहुन्छ।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 पनि पारित गरेको छ। यसमा कति राम्रो उद्देश्यहरू राखेको छ। मानसिक स्वास्थ्यसँग सम्बन्धित 12 औषधिहरू निशुल्क रूपमा दिने भन्ने कुरा त सरकारले नै घोषणा गरेको छ। तर पर्याप्त मात्रामा 1-2 औषधि पनि सम्बन्धित निकायमा गयो भने त्यो नपाइराखेको अवस्था पनि छ। यो बाटोमा पनि अलिकति चाखो राख्नुपर्छ कि जस्तो चाहिँ मलाई लाग्छ। र मानसिक स्वास्थ्यसँग सम्बन्धित संघ प्रदेश र स्थानीय तहको संरचना गर्दा आज तथा भूमिका अन्तर्गत पनि सेवाहरू अगाडि बढाउनु पर्ने हुन्छ। यी सबै कुराहरू मानसिकसँग सम्बन्धित कुराहरू नीतिहरू कार्ययोजनाहरू बनेको छन् र यसलाई इम्प्लिमेन्टेसनको बाटोमा लानुपर्छ कि।
9: टिकापुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद निउपाने मानसिक स्वास्थ्य ठिक भए मात्रै शारीरिक रूपमा स्वस्थ हुने भएकाले यसमा ध्यान दिने बताउनुहुन्छ।
12: जबसम्म व्यक्ति मानसिक रूपमा स्वस्थ रहँदैन तबसम्म न ऊ आफूमा स्वस्थ रहन्छ न उसको परिवार स्वस्थ हुन्छ न समाज न देश कुनै पनि स्वस्थ रहन सक्दैन। त्यसकारण हामी मानसिक रूपमा जब स्वस्थ रहन्छौ हामी धेरै कुराको विकल्प हामीबाटै चाहिँ यसको प्रयास हुन्छ। जनतालाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरू निर्माण गर्नु सरकारको अलिक प्राथमिकतामा पर्छ। तर बढी प्राथमिकता आफ्नो देशको नागरिक ऊ स्वस्थ छ कि छैन त्यसले पार्ने प्रभाव कति चाहिँ हुन्छ भन्ने कुरातिर ध्यान जानु जरुरी हुन्छ।
9: टिकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड मानसिक स्वास्थ्यका लागि नीतिगत रूपमा सुधार गर्दै आय आर्जनसँग जोड्न सिप सिकाउने उद्यमी बनाउने कार्यमा पालिकाले सघाउँदै गएको बताउनुहुन्छ। टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवर समुदाय र विद्यालयमा मनोसामाजिक परामर्श दिँदा धेरै बालबालिका उपचार तथा परामर्शमा आएका बताउनुहुन्छ। विकासका नाममा बाटोमा लगानी भइरहेको तर मानसिक स्वास्थ्यमा लगानी हुन नसकेकाले मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै गएका पालिकामा मानसिक स्वास्थ्य नीति समेत बनिसकेकाले यसलाई कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने मनोसामाजिक परामर्शदाता थप्न आवश्यक रहेको र भएकालाई प्रयोग गर्नुपर्ने उहाँको जोड छ।
13: हामी विकासका नाममा पूर्वाधारका विकासहरू घर जग्गा अथवा अरू अरू कुरामा चाहिँ हामी धेरै लगानी गर्छौँ तर जबसम्म मान्छे चाहिँ मानसिक रूपमा स्वस्थ हुँदैन उसको चेतनामा परिवर्तन हुँदैन तबसम्म यो विकासको अर्थ पनि खासै त्यति उपलब्धिमूलक नहोला। सबभन्दा पहिला त मान्छे मानसिक रूपमा चाहिँ एकदमै परिपक्व हुनु पर्यो स्वस्थ हुनु पर्यो। नीति चाहिँ बनेको छ मानसिक स्वास्थ्य सम्बन्धी टिकापुर नगरपालिकामा त्यो कार्यान्वयनको पाटोमा कसरी चाहिँ पछाडि रह्यो भन्ने विषय प्रत्येक स्वास्थ्य केन्द्रमा हुन्छ कि स्थानीय तहमा हुन्छ कि यसलाई स्थापित गर्नको लागि एकजना काउन्सिलर दुईजना काउन्सिलरले मात्र सम्भव छैन टिकापुर नगरपालिकामा। काउन्सिलरलाई पनि अलिकति थपेर हुन्छ कि भएकै काउन्सिलरलाई चाहिँ सदुपयोग गरेर हुन्छ कि।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
15: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
14: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
15: महिनाको महिनावारी गडबडीको समस्या,
14: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
15: पेट सम्बन्धी सम्पूर्ण समस्या,
14: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
15: ईसीजी सेवा,
14: डिजिटल एक्सरे सेवा
15: र प्रयोगशाला ल्याब सेवा।
14: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: कापी रहिथ कबु पेन्सिल रहिथ कबु झलै फटाका आजिथ का कना हो बाबा फिर ओस्ट बाटिन गतिलो ठाउँ से झोला आनल से त लड़का सामान निहराइ
1: ओहो ये बुढा लिखबे का हुई थी जलम भर भर बरैती रहत
0: का हुई कबु लड़का कपी हेरा कैठ कबु पेन्सिल हेरा कैठ कबु झोले फटा कैठ बढ़िया ठाउँ से झोला लाना नि छिक्ठो
1: अरे कहाँ से नानम त
0: कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रटगे यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गोर झोला आनल बाटी ना कबु लड़का कहाँ पी रही थी ना कबु पेन्सिल हेरी थी ना झोला फाटल हुई थी एक आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबु पसल छान कर झोला नहीं आना से आकर थी
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एडलाटे रस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडलाटे रस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
10: मिश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर लैंगिक हिंसा न्यूनीकरण जैविक लिंग लैंगिकता र यौनिकता लाञ्छना तथा भेदभाव सम्बन्धी अभिमुखीकरण कार्यक्रम टीकाप्रमा शुरू भएको छ इन्द्रणी सृजनशील समाजको आयोजनामा कार्यक्रम भएको हो संस्थाका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर 4 वडा अध्यक्ष लालवीर चौधरी रहनुभएको थियो कार्यक्रममा स्वागत बंशीराम चौधरीले गर्नुभएको थियो कार्यक्रममा रामेश्वर महतो रामचन्द्र चौधरी दिपेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो कार्यक्रम सञ्चालन जगत भण्डारीले गर्नुभएको थियो खबरमा अब पालो जनआवाजको टीकापुरका जनप्रतिनिधिले वडामा जिम्मेवारी सम्हालेको कतिपयले 9 वर्ष बित्यो कतिपयको 4 वर्ष बिताए दुई कार्यकाल नेतृत्व गर्नेले अवसर पाएकाहरूले 9 वर्ष र पहिलो पटक अवसर पाएकाहरूले 4 वर्ष बित्यो आजको जनाजो हामीले केही जनप्रतिनिधिलाई तपाईँको विगतका केही वर्षको समीक्षा कसरी गर्नुहुन्छ भनी सोधेका छौं
11: मेरो नाम कमला देवी विश्वकर्मा वार्ड नम्बर 3 शंकरपुरको महिला जनप्रतिनिधि वडा सदस्य 4 वर्षको अनुभवमा राम्रै बित्यो भनौँ होइन अब त्यसमा पनि बीचबीचमा अब हाम्रो आपतकाली सिर्जना भएको जेएनजी आन्दोलनमा भयो त्यति जनताका भने अनुसारको काम गर्न सकेका छैनौँ त्यसको लागि क्षमा प्राप्त छौँ व्यक्तित्व विकास त भयो बोल्न सक्छौ अब त्यो कुनै पनि अप्ठ्यारो छैन त्यो बोल्नको लागि त सहजीकरण भएको छ बीचमा बाधा अङ्गरचनाहरू धेरै आए त्यस कारणले गर्दा जनताको सोचेको जस्तो काम
12: सम्पूर्ण टिकापुरवासीलाई मेरो नमस्कार मेरो नाम भरत साउँ टिकापुर नगरपालिका वडा नम्बर 9 वडा सदस्य यो कार्य अवधि भित्र जे जति गर्नुपर्ने थियो विकासका कामहरू भयो यताउति भयो मानवमा चेतनाको विकास भयो विस्तारै भइरहेको छ र अझ पनि हुनेछ अझ गरेर पनि नगर्यो भन्ने चेतना छ जनताहरूको त्यो चेतनाको विकास अझ गर्नुपर्ने छ शिक्षामा स्वास्थ्यमा रोजगारमा जति हुनुपर्ने छ त्यति विकास खासै भएको छैन अझ चेतनाको विकास गरेर शिक्षाको रोजगारको स्वास्थ्यको भयो अझ विकास गर्न बाँकी नै छ अब आउने पिढीले यो विकास अवश्य गर्नेछ अहिले बहुमतको सरकार छ यसले अनिवार्य रूपमा राम्रो काम गर्नेछ भन्ने मेरो आशा र भरोसा र हामी पनि टिकापुर नगरपालिकाले राम्रै काम गर्नेछ भन्ने छ
13: सम्पूर्णलाई नमस्कार भारती देवी बिक 4 वर्षको भन्नुपर्दा 1 वर्षमा त भनौँ अब सोच्दै गयो भनौँ के कस्तो राजनीति भनेर बुझ्न सकिएन अर्को वर्षमा गर्दा पनि त्यस्तै भयो अहिले चाहिँ अब 4 वर्षमा पुग्न गर्दा अब आँखा त खोलियो आँखा खोल्दाखेरि अब सकिने बेला भयो यो पनि केही छैन जे होस् अब द एसिया फाउन्डेसनले गर्दा आफू धेरै अब बोल्ने क्षमता विकासहरू धेरै बढाइदिनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
14: नमस्कार, म प्रेमलाल चौधरी, म टिकापुर चारको वडा सदस्य। मेरो 9 वर्ष कार्यकाल हुँदाखेरि आखिर जनताका चाहना अनुसार काम लगभग गरिराखेको हुनाले पुनः दोहोरिएर आएछौ। अब यो वर्ष पनि जनताकै अनुसार फेर्ने गरी तिनीहरूकै काम गरिरहेछौ। अब आउने दिनमा पनि जनताले रुचायो भने ल्याउने काम राम्रै गरिएछ।
10: यस्तै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टिकापुरमा जारी। जानकी गाउँपालिकाको 76 र टिकापुर नगरपालिकाको 60% मात्र वित्तीय प्रगति। सरकारद्वारा 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। सुदूरपश्चिम विश्वविद्यालयमा किसन देव भट्ट। मानव सामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै। र जानकी गाउँपालिकाद्वारा 17 जना आरण व्यवसायीलाई आधुनिक

0: प्रक्रिया मनै नखुल्की विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग गरी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगीय कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: लौ न सुन्नुस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्कुले टोक्यो।
3: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
2: हो? हुँदै हो।
3: लौ न, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
2: सुन्नुहोस् न, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लौ न के गर्ने हो न? लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो। लौ न दाई, के गर्ने होला? लौ न
3: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
2: हुन्छ दाई, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
2: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीका एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, तदनुसार जुलाई 4 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल।

मेषराशि हुनेहरूको लागि मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारीलाई व्यवस्था गर्नुभन्दा निभाउने प्रयास गर्नुहोला। वृषराशि हुनेहरूको लागि नोकरी वा पेसामा मिठो बोल्ने प्रयास गर्नुहोला। छर छिमेकीको सहयोग मिल्नेछ। मिथुन राशि हुनेहरूको लागि व्यापार व्यवसायमा रिसाएका मित्रहरूलाई सन्तुष्ट गर्न सकिनेछ। घर परिवारसँग घुम्ने कार्यक्रम बन्नेछ। कर्कट राशि हुनेहरूको लागि कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सल्लाह लिनुहोला। सिंहराशि हुनेहरूको लागि वैदेशिक यात्राको लागि नयाँ अवसर मिल्नेछ। कार्यक्षेत्रमा सोचे जस्तो सफलता नमिल्ला। कन्या राशि हुनेहरूको लागि कानूनी मामलाहरू सुल्झिनेछन्। आफ्नो सामाजिक स्तर बढ़ाउन सक्नुहुनेछ। तुला राशि हुनेहरूको लागि मनमा नकारात्मक विचार आउनेछ। संकटको समयमा मित्रहरूको सहयोग मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि नौकरी वा पेसामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोला। कारोबार विस्तारको योजनाहरू बन्नेछन्। धनुराशि हुनेहरूको लागि आर्थिक पक्षलाई व्यवस्थित गर्ने समय आएको छ। सानो बचतले पनि भविष्यमा ठूलो साथ दिन सक्छ। मकर राशि हुनेहरूको लागि आफ्नो निर्णयमा दृढ़ रहनु भयो भने अरूको विश्वास पनि बढ़नेछ। बीचमा केही चुनौती आए पनि धैर्य नगुमाउँदा परिस्थिति आफ्नै पक्षमा मोडिनेछ। कुम्भ राशि हुनेहरूको लागि एकान्तमा बिताएको केही समय निकै उपयोगी बन्न सक्छ। मनमा अल्झिएका विषय कर्मश स्पष्ट हुँदै जानेछन्। र अन्त्यमा मीन राशि हुनेहरूको लागि नयाँ समूह वा नयाँ वातावरणसँग जोडिने अवसर आउनेछ। फरक स्वभावका मानिससँगको चिन्जानले सोचलाई अझ फराकिलो बनाउन मद्दत गर्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो स्वदेश गान।

त्यसकालपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र रत्नापुर मगरलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: बाबू, ए बाबू, काल मनीष मेडिकल में जाइस तो?
1: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
0: उहे मारे तो तुहिन वहाँ पठाई दो, यहाँ है ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
1: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए।
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
4: टीकापुर नगरपालिका एक नंबर वाड़ा कार्यालय को सार्वजनिक सुनवाई होने बारे को सूचना। टीकापुर नगरपालिका एक नंबर वाड़ा कार्यालय को आर्थिक वर्ष 2082-83 में भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रम को बारे में सार्वजनिक सुनवाई होने भएकाले टोल विकास संस्था का प्रतिनिधिहरू उपभोक्ता समिति का पदाधिकारीहरू राजनीतिक दल का प्रतिनिधिहरू बरघर सामाजिक संघ संस्था का प्रतिनिधिहरू समाजसेवीहरू लगायत सरकारवाला सबैलाई को काम र सेवा प्रवाह का बारे में प्रश्न सुझाव गुनासा र सल्लाह सहित सहभागिता का लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल टीकापुर नगरपालिका एक नंबर वाड़ा कार्यालय।
5: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
6: यही असार 20 गते शनिबारका दिन
2: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: मनोरोग विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली
6: डाक्टर आउने दिन असार 20 गते शनिबार।
2: सम्पर्क नम्बर 0915702067 मोबाइल नम्बर 9825769375 र 9806715598।
7: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
8: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
7: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
2: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
3: सतर्क रहौं, ठगीबाट बचौं।
2: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: के तपाईलाई थाहा छ
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
1: हो र
2: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
1: के छ त विकल्प
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं
1: बिस्तारै गर्दा हुँदैन
2: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: चेली हेदी धै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइ जान्छ भन्यो
1: धै धै बा तुमले लोटरी भर्राई थ्या
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौं ठगी बटे बचौं सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईंलाई स्वागत छ। म अचला
2: र म उपेन्द्र। जीवन सन्देश कार्यक्रम लहरको आज यो चौथो खण्ड। आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातीको समयमा के कस्तो सावधानी अपनाउनु पर्छ यसै विषयमा संवाद गर्नेछौं।
1: विशेष गरी रातीको समयमा हुन सक्ने सर्पदंशको जोखिम र बस्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा हामीलाई कर्णाली प्रदेश सुर्खेत स्थित प्रादेशिक अस्पतालमा सेवारत डाक्टर केएन पौडेलले जानकारी दिनुहुनेछ।
3: सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्वस्थ देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ।
2: साथसाथै सर्पदंशबाट बच्नका लागि राति र काम गर्ने समयमा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको चौथो खण्ड पनि हामी सुन्नेछौ।
4: खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र प्वालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी र जुत्ता लुगा लगाउनु भन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बच्न सकियोस्।
1: नचलाएर टाढै बसेमा सर्पले हामीलाई डस्दैनन्, बरु सर्प हामीसँग डराउँछन्। यदि हामीले जान अन्जानमा सर्पलाई चलायौं अथवा जिस्कायौं भने प्रतिरक्षा स्वरूप वा आफ्नो बचावको लागि सर्पले हामीलाई डस्ने हुन्। उनीहरू आहाराको खोजीमा बाहिर निस्केको बेला घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्।
2: त्यसका साथसाथै सर्पले हामीलाई क्षति पुर्याउँछ भन्ने ठानेर हामीले सर्प देख्ने बित्तिकै मार्न खोज्छौ। त्यसो गर्दा पनि सर्पले हामीलाई डस्ने गर्छ। आफ्ना गाउँठाउँ र समुदायमा पाइने सर्पहरूको बारेमा हामीलाई जानकारी हुनुपर्छ। ती सर्पहरू कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ। हामीले हाम्रो घर वरपर भएका सर्पहरू आकर्षित हुने ठाउँहरूको व्यवस्थापन समयमै गर्नुपर्छ।
1: सर्पहरू लुकेर बस्ने भएकोले आफ्नो घर र खेल मैदानको वरिपरि सधैँ सफा राख्नुपर्छ। झाडी, ढुङ्गा, हिलो र पातको थुप्रो हटाउनुपर्छ भने दाउरा, पराल र सुकेका घाँस आदिको सही व्यवस्थापन गर्नुपर्छ। रूख अथवा जमिनमा भएका प्वाल अर्थात दुलोहरूमा जथाभावी हात छिराउन हुँदैन।
2: अक्षलाजी, रातीको समय र काम गर्ने बेलामा हामीले कस्तो कस्तो किसिमको सावधानी अपनाउनु पर्छ? सर्पको जोखिम भएका ठाउँमा काम गर्न जानु अघि के गर्नुपर्छ होला, तपाईँ केही भन्न सक्नुहुन्छ?
1: उपेन्द्रजी, तपाईँको जिज्ञासाको जवाफ दिनु अघि हामी श्रोता सहभागीहरूको प्रतिक्रिया सुनाउन है। उहाँहरूले अपनाउनु भएको सावधानी र मलाई थाहा भएको कुराको तालमेल कत्तिको मिल्छ त्यो पनि हेरौंला। हामीले केही श्रोता सहभागीलाई रातीको समय र काम गर्ने बेलामा सर्पदंशबाट बस्न तपाईहरूले कस्तो सावधानी अपनाउने गर्नुभएको छ र किन भनेर सोधेका छौं।
5: मेरो नाम चाहिँ रविना भण्डारी, घर दादिङ। झाडी जंगलमा अनि त्यो धेरै धेरै सामानहरू राखेको ठाउँमा, गोदामहरूमा अनि पानी मुनि नै हुनसक्छ, दुलोमा त्यस्तै ठाउँमा लुकेर बस्छ। काम गर्दाखेरि लामो लुगाहरू लाएर हिँड्ने अनि रातिको समय भन्दाखेरि टर्च बाल्ने, माथिसम्म आउने बुटहरू लगाउने अनि त्यसरी दुलोहरू पुर्ने, वरिपरि सफा सुग्घर गर्ने।
6: मेरो नाम नारायण यादव हो। मेरो घर वीरगंज पर्छ। सर्पहरू लामो घाँस, फोहोर भएको थुप्रो घाँस, दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौ। लामो बाहुला भएको कपड़ा लगाउँछौ। चहकिलो उज्यालो हुने बत्ती बाल्छौ। काम गर्ने ठाउँमा सफा सुग्घर राख्छौ।
7: मेरो नाम चाहिँ अन्ता रावत, घर बैतारी। झारी उट्यान भएको ठाउँमा, फोहोरहरू भएको ठाउँमा अनि दुलोमा त्यस्तै ठाउँहरूमा लाइट बालेर अनि लट्ठीहरू लगेर अनि सफा सुग्घर गर्ने, त्यो झारी बुट्यानहरू फोहोरहरू भएको ठाउँमा, दाउराहरू राखेको ठाउँमा त्यस्तो ठाउँमा नहाने।
8: सर्पहरू लामो घाँस, फोहोरको थुप्रो, घाँस दाउरा राख्ने ठाउँमा लुकेर बसेका हुन्छन्। रातको समयमा बाहिर निस्किँदा टर्च लाइट बालेर हातमा लट्ठी लिएर जान्छौ। कहिलेकाहीँ गीत बजाउँदै पनि हिँड्छौ। खास गरेर रातको समयमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउँछौ। चकिलो उज्यालो हुने बत्ती बाल्छौ। शुद्धा झुलको प्रयोग गर्छौ। घरको वरिपरि सफा सुग्घर राख्छौ। ठूल्ठूलो झारहरू छ भने काट्छौ। काम गर्ने ठाउँमा पनि सफा गरेर राखेका हुन्छौ। पालहरू छ भने टाल्छौ। मुसा र भ्यागुताहरू आउन दिँदैनौ।
2: हामीले भर्खरै सुन्यौं सर्पदंशबाट बच्न रातिको समय र काम गर्ने बेलामा श्रोता सहभागीहरूले अपनाउनु भएको सावधानीको बारेमा उहाँहरूकै विचार। उहाँहरू मध्ये केहीले रातिको समयमा उज्यालो बत्ती अथवा टर्च लाइटको प्रयोग गर्ने गरेको र वर्षायामको समयमा खुट्टामा रबरको बुट लगाउने गरेको र पूरा बाहुला भएको कपड़ा लगाउने गरेको कुरा पनि सुनाउनु भयो। अब भन्नुहोस् न त असलाजी, उहाँहरूले अपनाउनु भएको सावधानी पर्याप्त छ त?
1: उपेन्द्रजी, सर्पदंशबाट बस्ने उपायका बारेमा समुदाय विस्तारै सचेत हुँदैछ भन्ने उदाहरणको स्वरूप आज श्रोता सहभागीको विचारलाई लिएको छु मैले। रातिको समयमा घर बाहिर निस्कदा लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। यसले वरिपरि सर्प भएमा भगाउन मद्दत गर्छ। रातिको समयमा उज्यालो बत्ती अर्थात टर्च लाइटको प्रयोग सधैँ गर्नुपर्छ। यसले आफ्नो वरपर भएका सर्पहरू परैबाट देख्न सकिन्छ।
2: म पनि केही भन्छु है अचलाजी यसै विषयमा। सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने गरी बाक्लो कपडा लगाउने गर्नुपर्छ। खाटमा मात्रै सुत्ने गर्नुपर्छ। सुद्धा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ र बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
1: तपाईँले ठिक भन्नुभयो उपेन्द्रजी। हामी खेतबारी तथा घाँस दाउरा लगायतका काममा जंगल जाँदा पनि लामो लट्ठीको प्रयोग गरी जमिनमा ठ्याक ठ्याक बजाउँदै हिँड्नुपर्छ। हरियो सर्प घाँस जस्तै हरियो हुने भएकोले घाँस काट्ने बेलामा अझ बढी सावधान हुनुपर्छ।
2: रातिको समय र काम गर्दाका बखतमा हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीहरूका बारेमा जानकारी दिन आज हामीसँग कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा सेवारत यसै सम्बन्धी विज्ञ डाक्टर केएन पौडेल हुनुहुन्छ।
3: केएन पौडेल, म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत छु।
2: सुर्खेतमा सर्पदंशको कतिको समस्या छ अथवा
3: कर्णाली प्रदेशमा सर्पदंश एकदमै ठूलो समस्याको रूपमा रहेको छ। फिसालु सर्पदंशको मात्रा चाहिँ केही कम भए पनि जुन फिसालु नभएको सर्पदंश छ त्यसलाई एकदमै धेरै छ। दैनिक जसो दिनमा सिजनको बेलामा 3-4-5 जना बिरामी हेरिरहेको अवस्था छ।
2: विषालु कमै छ?
3: हजुर, विषालु कम छ। विषालु पनि हाम्रो दुई प्रकारको हुन्छ, धेरै जसलाई थाहा छ होला। जुन हाम्रो नर्भ्समा असर गर्ने प्यारालाइसिस गराउने विषालु सर्प र अर्को चाहिँ रगतमा खराबी देखाउने विषालु सर्प छ। हाम्रोमा चाहिँ रगतमा खराबी देखिने विषालु सर्प अलिक धेरै बढी मात्रामा छ। मतलब बिरामीको रगतहरू पातलो हुने, नजम्ने, रगत बगिरहने समस्या धेरै जसोमा देखा पर्छ भने जुन प्यारालाइसिस गराउने सर्पदंश चाहिँ अलिक त्यस्तै धेरै नभएको देखिन्छ।
2: के जातिका सर्पहरू पाइन्छन्?
3: जुन भाइकर भन्छौँ नि हामी, दुई फिट भाइकर छ भोलिदेखि।
2: अर्को एउटा प्रश्न, यो अब किसानहरू अथवा बाहिर खेतबारीमा काम गर्ने अथवा बाह्य ठाउँमा काम गर्नेहरूले सर्प दंशको ज्यादा शिकार हुनुपर्छ र रातिमा त्यसै गरी सर्पहरूबाट उनीहरू शिकार हुने गर्छन् भने, किनभने राति देख्न गाह्रो हुन्छ, यो बाहिर काम गर्दा होसियारी सावधानी के गर्नु पर्ला?
3: बाहिर काम गर्दाखेरि चाहिँ हामी विशेष हजुरहरूको भेगमा सर्पदंशको हरू धेरै धेरै छन् भने हजुर सकेसम्म बाहिर जाने काम, खेतबारीमा गर्ने काम चाहिँ दिउँसै परिहारो पर्नुभन्दा पहिला नै सिद्धाएको राम्रो हुन्छ। आँखाले स्पष्ट देखिने काममा नै ठाउँमा समयमा नै आफ्नो कामहरू सिद्धाएको राम्रो हुन्छ। दुई नम्बर, सर्पदंश धेरै भएको ठाउँमा चाहिँ विशेष त बुट साइडको जुत्ताहरू लगाउनु, किनकि सर्पले धेरै रुख्ने भनेको खुट्टामा हो। र हाम्रो चाहिँ दाजुभाइहरू दिदीबहिनीहरू धेरै जसो खाली खुट्टा जाने या खेतबारीमा काम गर्दाखेरि चप्पल मात्र लगाएर जाने जुन क्रम छ, यसको क्रममा चाहिँ सर्पदंश अलिक धेरै हुने गर्छ। बुट अथवा अलिक ठुलो जुत्ता लगाउन सक्यो भने केही न केही रूपमा सर्पदंश कम भइहाल्छ। अर्को कुरा चाहिँ राति सुत्ने बेलामा हामीले जुन झुलले चाहिँ गरिमा लाफटेबाट जोगाउन सक्छौँ, त्यो सर्पको हकमा चाहिँ यो सर्प घरभित्र पनि आउने भएको हिसाबले चाहिँ झुलमा सुत्दाखेरि हामी बाहिर गर्मी भयो भनेर छतमा सुत्ने या बाहिरी बारदरीमा सुत्ने पानी छ, त्यसमा चाहिँ हामीले झुल लगाएर सुत्यौँ भने चाहिँ पेटको टोकाइबाट केही न केही हदसम्म धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। ठुल लुगा लाउने, बुट लगाउने र सर्पवंश भइहाल्यो भने पनि कसरी यसबाट जोगिने भन्ने कुराको सामान्य ज्ञानहरू सबैले राख्न सक्यो भने पक्का नै यसबाट बस्न सजिलो हुन्छ र सबैलाई सहज नै हुन्छ।
2: अब यो सर्पदंशको लागि भेरी क्षेत्र अथवा बाँके, बर्दिया, सुर्खेत, दाङदेखुरी यो भेग पनि प्रशस्त सर्पदंशबाट आक्रान्त क्षेत्र हो, त्यसकारणले हामीले अपनाउनु पर्ने अरू सावधानी के छन्?
3: सर्पको दंश भइहाल्यो भने चाहिँ फिसालु सर्प या गोमनहरूले चुकेको हकमा चाहिँ एक घण्टाभित्र नै अस्पताल पुग्नुपर्ने भनेर अहिले विभिन्न अध्ययनहरूले देखाएको छ। अन्तखेरि वान आवरलाई चाहिँ हामीले गोल्डन टाइम लिएका छौँ। हामीले जुन परापूर्व कालदेखि सुनिरहेको गरिआएको कुराहरूमा बढी ध्यान दिँदाखेरि कहिले चाहिँ एक घण्टा बितिजाने हो कि भन्ने डर त्रास पनि छ। हामीलाई गर्दाखेरि खुट्टा बाँध्नुपर्छ अथवा यो त्यो गर्नुपर्छ अथवा डोरी कपडाले बाँध्ने भन्ने चक्करमा कपडा खोज्ने या डोरी खोज्ने क्रममा हामीले धेरै टाइम बर्बाद गर्नु पनि हुँदैन। अन्तखेरि हामी चाहिँ सबैजनालाई त्यस्तो केही नगरिकन तुरन्त आफूसँग जे सवारी साधन छ त्यही सवारी साधन नभए एम्बुलेन्समा आउने नभए आफ्नो छिमेकमा आफ्नो घरमा जे सवारी साधन छ चाहे त्यो बाइक नै मोटरसाइकल किन नहोस् यसमा बसेर भयो भने सबभन्दा पहिलो काम चाहिँ नजिकको स्वास्थ्य सर्किमा जाने र सर्पले टोकिहालेमा चाहिँ नआत्तिनु नआत्तिकन धैर्य गरेर सकेभन्दा सबभन्दा छिटो रूटबाट कसरी म नजिकको सर्पदंश उपचार गर्न सक्ने नजिकको स्वास्थ्य संस्था स्वास्थ्य कर्मी भएको ठाउँमा चिकित्सक भएको ठाउँमा कसरी पुग्छु भनेर सोच विचार गरेर एक घन्टाभित्र नजिकको स्वास्थ्य संस्थामा पुग्न सक्नुभयो भने सबभन्दा राम्रो हुन्छ। यो क्रममा चाहिँ ब्लेडले काट्ने बिख निकाल्ने या बाँध्ने क्रममा कुनै पनि काम गरेर टाइम बर्बाद नगर्न सबैलाई यसमा टाइम मात्र बर्बाद हुन्छ। त्यो टाइममा तपाईँले नजिकको जे सवारी साधन सुविधा छ त्यो सवारी साधन मार्फत नजिकको स्वास्थ्य संस्थामा पुगेर राम्रो छ। विशेष त सकिन्छ भने सर्पदंश उपचार केन्द्रमा गएको राम्रो, जसले चाहिँ सर्पको बिख काट्ने विष मार्ने तपाईँहरू भएको संस्थामा जानु भने अझ हजुरको टाइम बचत हुन्छ, उहाँहरूको चिकित्सा धेरै हुन्छ, उहाँले त्यस केस ह्यान्डल गरिरहनु भएको हुन्छ। सकिएन भने पनि राम्रो चिकित्सा भएको ठाउँमा जाने सल्लाह दिन्छ।
2: धामी, झाँक्री, ढ्याङ्ग्रो, घन्टी यस्तोको लागि चाहिँ यहाँको सल्लाह के छ? जस्तो यस्तो पनि चलन छ भन्ने सुनिन्छ नि,
3: धेरै जसो सर्प विषालु सर्पको टोकाइ सर्पदंश चाहिँ विषालु हुँदैन। विषालु सर्पदंश नहुँदाखेरि चाहिँ धेरै हाम्रो दाजुभाइ दिदीबहिनीहरू झुक्किनुहुन्छ कि म धामीका गएर पुकाएर ठिक भयो मलाई बिख लागेन या म झाँक्रीका गएँ मलाई बिख लागेन भनेर झुक्किनुहुन्छ। र यो झुक्किने क्रममा दसजनाले धामीका गएर ठिक त हुनुहुन्छ किनकि उहाँहरूलाई विषालु सर्पले टोकेकै हुँदैन। उहाँहरू हाम्रो हस्पिटल आए पनि डक्टरले हेरे पनि चिकित्सकले हेरे पनि उहाँहरू बिना उपचारै सन्चो भइरहनु बिरामीलाई हामी झाँक्रीले उपचार गरेर सन्चो भयो भन्ने क्रममा चाहिँ दसजना या दस आठ दसजनामा एकजना बिरामी विषालु सर्पको टोकाइबाट धामी झाँक्रीमा जानुभयो भने चाहिँ उहाँको टाइम पनि बर्बाद हुन्छ र उहाँको ज्यान नजोगिने पनि लगभग 100% हुन्छ। गर्दाखेरि अरूको गाउँमा लागेर त्यो मान्छे त मेरो छिमेकी त्यहाँ गएर सन्चो भएको थियो त्यो धामीका गएर ठिक भएको थियो म पनि त्यहाँ गएर ठिक हुन्छ भनेर सोच्नु भएन हजुरहरू। दसजनामा दुईटा तिनवटा चाहिँ विषालु सर्पको टोकाइ छ र यस्तो विषालु सर्पले टोकाइ जसलाई चुकेको छ त्यो बिरामी धामी झाँक्रीका गयो भने चाहिँ उसको ज्यान जोगाउन लगभग सम्भव हुँदैन। त्यही भएर हामी चाहिँ सकेसम्म धामी झाँक्रीमा नगइकन स्वास्थ्य संस्थामै जाने सल्लाह दिन्छौँ।
1: रातिको समय र काम गर्दाका बखत हुन सक्ने सर्पदंशको जोखिम र बच्नका लागि अपनाउनु पर्ने सावधानीका बारेमा बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलप्रति हामी आभारी छौं।
9: आमा, राति छ, कता जान लाग्नु भयो नि?
10: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
9: ए, पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
10: किन नि सानो लट्ठी र टर्च लाइट
9: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
10: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
9: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
11: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
12: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठनका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: आज हामी सर्पदंशबाट बच्नका लागि काम गर्दा र रातिका समयमा के कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा संवाद गरिरहेका छौं। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलसँगको कुराकानी सुन्यौं।
1: यति बेला भने रञ्जनी र राजीवको कथाको चौथो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र बिरामीलाई केही पनि खुवाउन नहुने कुरा सिकाएका थिए। त्यस्तै सर्पले डसेको ठाउँलाई स्थिर राख्नुका साथै बिरामीको शरीरमा भएका टम्म कसिएका कपड़ा पेटी औठी घड़ी आदि खोलेर खुकुलो बनाउनु पर्ने कुरा पनि थाहा पाएका थियौं।
2: हामीले कपड़ा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने सन्देश पनि नाटकको अघिल्लो खण्डबाट सिकेका थियौं। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर रा, जति सक्यो छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने सन्देश पनि नाटकले दिएको थियो। हटिया बजारमा पुगेर रञ्जनी र राजीवले आज के गर्दैछन् त थाहा पाउन हामी पनि जाउँ उनीहरूसँगै हटियातिर।
14: राजीव, मोटरसाइकल यहीँ पार्क गरौँ होला, हाट बजारमा त साह्रै भिड छ।
15: हुन्छ रञ्जनी, यहीँ पार्क गर्नु पर्ला मोटरसाइकल, खाली ठाउँ पनि राखेछ।
14: हुन्छ हुन्छ राजीव, म ओर्डिहाल्छु है त। ओहो, झाडी पो रहेछ यहाँ त।
15: झाडी भएतिर नजाऊ है, ल म यहीँ बाइकलाई पार्क गर्छु। यहाँ झाडी अलिक कम भयो नि, कम रहेछ। लजौँ, जे होस् हाम्रो महत्तरी जिल्लाको पिपराको हाटको जति तारिफ गरे पनि कम नै हुन्छ भने, बाहिर बाइक राख्ने ठाउँमा झाडी भए तापनि यता हाटमा चाहिँ रहेनछ।
14: त्यो त हो है राजीव, कहाँ कहाँबाट तरकारी फलफूल भाँडा बर्तन मेकअपका सामानहरू बेच्न र किन्न मानिसहरू आइपुग्छन्।
15: हो त नि रञ्जनी, अझ कति व्यवस्थित छ हेर त, सफा पनि छ, वरिपरि किरा मच्छर झिङ्गा सर्पहरू नआओस् भनेर झाडीहरू पनि सफा गरेको रहेछ।
14: त्यो चाहिँ हो है राजीव, अब हाम्रो पिपरा राम्रो पिपरा भएर होला नि त।
15: अनि रञ्जनी, खासमा तिमीले मलाई हाटमा लिएर किन आएको नि? सामान त तिमीले के किन्नु छ जस्तो लागेन त मलाई।
14: खासमा नि राजीव, मलाई बच्चादेखि नै सपेराले बिन बजाएर सर्प नचाहेको हेर्न एकदमै मनपर्छ, त्यही भएर हाटमा लिएर आएको तिमीलाई। बरु उता जाउँ न, मानिसहरू जम्मा भएका छन्, पक्कै पनि सपेराले बिन बजाएर सर्प नचाहिरहेको होला, आवाज पनि आइरहेको छ, जाउँ न।
15: रहर पनि के लाग्ने है तिमीलाई, मलाई त बच्चामा सर्पले टोकेको भएर होला डरै लागेर आउँछ भने।
14: केही डर मान्नु पर्दैन क्या राजीव, सपेराले कति मजाले सर्पलाई सम्मोहित बनाएर नचाहिरहेको हुन्छ, जाउँ हिँड न।
15: ल ल
14: ल हेर त राजीव, सपेराले दिनको धुनमा कति मजाले सर्पलाई नचाहिरहेको छ, अझ सर्प त गोमन नै हो जस्तो छ।
15: गोमन सर्प नै हो, तर यसरी सर्पलाई बिन बजाएर सपेराले नचाहेकोमा चाहिँ एकदमै दुःख लागिरहेको छ रञ्जनी। सबै जनावरका आफ्नै अधिकार हुन्छ नि, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, सर्पको पनि त आफ्नै अधिकार छ नि, हो कि होइन भन त?
14: त्यो त तिमीले ठिक भन्यो राजीव।
15: अझ आफ्नै मनोरञ्जनको लागि यसरी बिनको धुनमा मोहित बनाएर अरूलाई मनोरञ्जन दिनु त कदापि ठिक लाग्दैन है मलाई त। त्यसमाथि सर्पहरूको पनि आफ्नै विशेषता छ नि, खेतमा मुसाहरू खाइदिएर बाली नालीको रक्षा गर्छन्, अझ जैविक विविधतालाई सन्तुलनमा राख्छन्।
14: त्यो त मलाई पनि थाहा छ नि राजीव, ल तिमी भन्छौ भने आजदेखि सर्पलाई लट्ठ बनाएर नचाहेको हेर्न भन्न, अब त खुस।
15: यो बात चाहिँ सही गर्यो है तिमीले, यही बातमा आज म तिमीलाई तात तातो झिरी खुवाउँछु।
14: ओहो झिरी, हुन्छ हुन्छ जाउँ न त।
15: ल ल ल जाउँ, अनि झिरी खाएर घरतिर लाग्नुपर्छ है त, पानी पनि पर्ला जस्तो भइरहेको छ।
14: हुन्छ राजीव। ओहो राजीव, जिरी पुरी र तरकारीको बास्ना कति मिठो आएको हरर।
15: अब रञ्जनी पनि के बात गर्छ, यो जेरीपुरी र तरकारीको होटल लक्ष्मीनियाको पो हो त। जनकपुर धाममा वर्ल्ड फेमस छ, अनि यति लोभ लाग्दो र बासनदार हुँदैन त।
14: अँ त्यो त हो राजीव, तर जे होस् यो लक्ष्मण दाजुको होटेल चाहिँ तारिफ गर्नै पर्छ। कति सफा सुग्घर राखेका हुन्छन्, सबै खानेकुरा छोपेर राखेका हुन्छन्, झिङ्गा पनि भन्कन दिँदैनन्, अझ कति ताजा ताजा तरकारीको स्वादिलो र मिठो तरकारी पकाएर खुवाउँछन्। जेरीको त के कुरा गर्नु होइन राजीव,
15: अब जेरीपुरी र तरकारीको तारिफ मात्र गरेर बस्छौ कि खान्छौ पनि? ल म त खान थाले है।
14: हुन्छ हुन्छ। तात तातो जेरी त खानुको मजा नै बेग्री भनेको, कति स्वादिलो र स्वास्थ्यकर। म त अर्को चोटि हात आउँदा फेरि पनि जेरी खान्छु।
15: ल ल भइहाल्छ निरञ्जनी।
14: हुन्छ राजीव। अनि जेरीको तारिफ गर्दा गर्दै तिम्रो नि एउटा कुराको त साह्रै तारिफ पो गर्न मन लाग्यो त।
15: के कुरा हो रञ्जनी?
14: के भने नि, अघि सपेराले बिन बजाएर गुमन सर्पलाई लठ बनाएर नचाहेको देखेर तिमी कति संवेदनशील भएर हरेक जनावरको अधिकार हुन्छ, स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ भनेर भनेको सुन्दा साह्रै खुसी लागेको छ।
15: ए हो रे रञ्जनी, म त सानै बेलादेखि कुनै पनि जनावरलाई आफ्नो मनोरञ्जनको लागि प्रयोग गरेको मनै पर्दैन भने।
14: कस्तो राम्रो विचार राजीव तिम्रो, म त तिमीबाट प्रभावित नै भए। तर सपेराले कति सजिलै सर्पलाई आफ्नो बसमा राख्न सकेको के है, टोक्दा पनि नटोक्ने।
15: अब त्यो त उनीहरूले पहिला नै सुरक्षाका सबै मापदण्डहरू पूरा गरेका हुन्छन् नि, अनि सर्पले टोक्दा विष नलागोस् भनेर सर्पको सबै दाँत निकालिदिएका हुन्छन्, अनि कहाँबाट सर्पले टोक्दा हानि गर्छ त भन त?
14: त्यो पनि हो है, हामीले पनि यसरी नै सबै सुरक्षाका मापदण्ड पूरा गर्न सके त सर्पदंशबाट हुने क्षतिलाई कम गर्न सक्छौ नि है।
15: हो त, हिजो दिनेशले पनि आफ्नो जुत्ता लगाउनु अघि जुत्तामा के छ भनेर हेरेको भए उसलाई जुत्तामा लुकेर बसेको करेज सर्पले टोक्दै टोक्दैन थियो नि, हो कि भन त?
14: हो नि, त्यही भएर त खाद्यान्न भण्डारण गर्ने कोठा र दाउरा राख्ने स्थान र पालहरूमा सर्प बसेका हुन सक्छन्। होसियार हुनुपर्छ हामी, र जुत्ता लुगा लगाउनु भन्दा अगाडि पनि राम्रोसँग जाँच गर्नुपर्छ, जसले गर्दा सर्पदंशबाट बस्न सकियोस्।
15: अझ परालको कुन्यो वा टौवाबाट पराल तान्दा ध्यान दिनुपर्छ, गोमन जस्ता सर्पभित्र लुकेर बसेका हुन सक्छन्। अग्ला घाँसमा, खाल्डोमा, रुखको पाल आदिमा हात छिराउनुहुन्न, त्यसै गरी हरियालीमा हरियो पिट भाइपर जातिको सर्प नदेखिन सक्छन्। त्यही भएर घाँस काट्दा ध्यानपूर्वक काट्नुपर्छ।
14: हो त नि, अझ सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्न परेमा वा काम गर्नु परेमा सदैव अतिरिक्त होसियार हुनुपर्छ। धानबारी, झाडी, अग्ला घाँसहरू भएको इत्यादि ठाउँहरूबाट हिँड्न परेमा लामो लठी लिएर हिँड्नुपर्छ। रातको समयमा बाहिर निस्किनु परेमा वा चर्पी प्रयोग गर्न जान परेमा जहिले पनि टर्च लाइट बालेर र लामो लठी लिएर मात्र जानुपर्छ। आफ्नो वरिपरि सर्प भएमा सर्प भगाउन लठीले मद्दत गर्छ नि, होइन त राजीव?
15: हो त नि रञ्जनी। ल खाजा पनि खाइसक्यो, अब लाग्ने कि घरतिर?
14: हुन्छ हुन्छ।
15: होइन रञ्जनी, कति टिकटक बनाइरहेको, पानी पर्न लागिरहेको छ, छिटो जाऊ न, अहिले पानी पर्यो भने त पुरा भिजिन्छ।
14: ल ल सकियो कि राजीव।
15: हेर न फेरि कहाँ झाडीतिर टिकटक बनाउँदै जान लागेको नि, सर्प हुन सक्छ टोका भनेर अघि भर्खरै त्यस्तो कुरा गरेको होइन हामीले, फेरि अध्ययारो नि हुन थालिसक्यो।
14: अँ त है, म आइहालेँ। ल बसौँ त बाइकमा।
15: बसो बसो।
14: अनि थाहा छ राजीव, आजको हाटमा घुम्न आएको भनेर यहाँ बनाएको टिकटक राख्नु पर्ला, लाइक गर है।
15: भइहाल्छ नि।
14: अनि सुन त, बाटोमै दिनेशको घर पर्छ, उसलाई सर्पदंशको सुई हालेपछि उसको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भनेर हालखबर बुझ्न पो जाने हो कि?
15: कुरा त ठिक गर्यौ तिमीले, अस्ति सर्पदंश केन्द्रबाट लिएर आएपछि भेटेकै छैनौ हामीले, जाउँ न त भेटौ दिनेशलाई, पानी पर्ला जस्तो भयो भने दिनेशकैबाट उसको रेनकोट लिएर जाउँला। हुन्न?
14: हुन्छ हुन्छ।
15: ल मैले मोटरसाइकल स्टार्ट गरेर जाउँ है त।
14: हुन्छ हुन्छ राजीव।
2: सानो छँदा राजीवलाई सर्पले टोकेको विषयमा रञ्जनी र राजीवले हाट बजारमा कुराकानी गरे। हामीले पशु अधिकारको बारेमा पनि ख्याल गर्नुपर्ने सन्देश आजको नाटकले दिएको छ भन्ने मेरो बुझाइ छ।
1: तपाईँको बुझाइमा म पनि सहमत छु उपेन्द्रजी। सर्प नचाउने व्यक्तिहरूले पनि सर्पको अधिकारको ख्याल गर्नुपर्छ भने सर्पको डसाईबाट आफू र दर्शकहरूलाई बचाउन सुरक्षाका उपायहरू अप्नाउनुपर्छ भन्ने मेरो तर्क हो। म पनि अब रातिको समयमा घर बाहिर निस्कनु पर्दा टर्च लाइटको साथमा लामो लौरोले जमिनमा ठ्याक ठ्याक आवाज निकाल्दै हिँड्ने गर्छु।
2: रञ्जनी र राजीवको कहानीको कुरा गर्दा गर्दै तपाईँ त व्यक्तिगत प्रतिबद्धता गर्न पो पुग्नुभयो अचलाजी।
1: म मात्र होइन उपेन्द्रजी, हामी सबैले सर्पदंशबाट सुरक्षित रहनका लागि प्रतिबद्धता गर्नुपर्छ र त्यही प्रतिबद्धताका अनुसार पूर्व तयारी वा सावधानीका उपायहरू अप्नाउनुपर्छ। सर्पले डसेपछि उपचार केन्द्रमा पुगेका दिनेशको स्वास्थ्य अवस्थाबारे थाहा पाउन रञ्जनी र राजीवको कथाको अर्को भाग सुन्न नछुटाउनुहोला है।
0: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौं।
1: सहभागी श्रोता, यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस चौथो भागबाट म अचला
2: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
1: आजलाई विदा दिनुहोस्।
2: नमस्ते।
15: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
17: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
18: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल MBBS NAMS
19: यही असार 20 गते शनिबारका दिन
18: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
17: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
18: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
19: डाक्टर आउने दिन असार 20 गते शनिबार।
18: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
20: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
21: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कमिन सर।
1: आऊ तिमी कहिले कुरा आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुट्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएन नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
6: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: सम्पर्क फोन नम्बर 98-68-80-00-08 र 98-25-63-77-72।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भन्दै सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युतो आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: जेले हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
4: धैरै बा, तुमले लोटरी भर्राइ थिया भ?
5: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो भ?
4: कभै नभर्या लोटरी कसरी पढन्छ भ? बा, इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
3: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
8: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
7: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
8: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 5:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वहाँ नन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बना कान्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जिउ दुख्ने मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
3: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
4: डाक्टर आउने दिन असार 20 गते शनिबार
3: सम्पर्क नम्बर 0915702067 मोबाइल नम्बर 9825769375 र 9806171598

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcTikapur@gmail.com।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरानी कमै मात्र पाइन्छ, तर यसको दसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेन्ना गर्ने कार्यक्रम हो। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapureffm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ सक्नुहुन्छ भने त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी, लोकगीत गाउने, सुनाउने र रमाउने। पक्कै पनि बिहानको 11 बजिसकेको छ, गर्मी धेरै छ, तपाईँको गाउँ बस्तीमा के छ, कस्तो छ, के गर्दै हुनुहुन्छ, आज भोलिका दिनहरू कसरी बिताइ राख्नु भएको छ। पक्कै पनि आज शनिबार धेरैजना साथीहरू विदामा पनि हुनुहुन्छ होला, आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि फोन गर्नुहोस् है। नयाँ साथी हुनुहुन्छ भने आउनुहोस्, पुराना साथी हुनुहुन्छ भने आउनुहोस्। 091-5-61-255 लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, रमाइला कुराकानी गरौंला। बिहानको समय छ, के छ, कस्तो छ, तपाईँको गाउँ बस्तीमा पानी आउँछ कि आउँदैन, गर्मी कस्तो छ, कामकाजहरू के गर्दै हुनुहुन्छ, होइन अब लगभग सायद तपाईँको गाउँ बस्तीतिर होस्, हाम्रो गाउँ बस्तीतिर होस्, खेत रोप्ने अन्तिम चरणमा पनि हामी पुगिसकेका छौं। सायद कुनै ठाउँमा चाहिँ अब काम पनि गर्दै हुनुहुन्छ होला, होइन, खेत पनि रोप्दै हुनुहुन्छ होला, र कुनै ठाउँमा चाहिँ सकि पनि सकेको छ। तपाईँ के छ, कस्तो छ, त्यो सम्बन्धी हामी रमाइला कुराकानी गरौंला। तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ है। अवश्य पनि कार्यक्रममा आइसकेपछि तपाईँ तयारीको साथमा आउनुहोला। सायद नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे सायद विरलै मात्रामा भेटेलान्, किनभने नेपाली लोकगीत संगीत एउटा हाम्रो पहिचान हो, होइन, नेपाली लोकगीत संगीतको हामीले जगेर्ना गर्नुपर्छ, हामीले नै गरेनौ भने कसले गर्छ। त्यसैले तपाईँ हामी सबै मिल्नुहोस्, आउनुहोस्, गाउनुहोस्, रमाइलो गर्नुहोस्। अब हाम्रो प्राविधिक मित्रले भन्दै हुनुहुन्छ, भाग्यजी कति कुरा गर्ने हो, कार्यक्रमको शुरूआत पनि गर्नु पर्यो एउटा मिठो भाकाबाट भन्दै हुनुहुन्छ। एउटा मिठो भाका तपाईँको माझमा जोड्छौं, त्यसपछि भने हामी तपाईँको माझमा उपस्थित हुनेछौं। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस् है त।

पीरनगर मंजरी परानसंजरी पक्की यह मीठो भाका हमें कार्यक्रम लोक चौतारी को शुरूआत कर सकता छो पक्की ये तुंदर सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज हरेक हप्ता को शनिवार बिहान 11 बजे देखि आउने एकमात्र कार्यक्रम लोक चौतारी लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीत को जगेर्ना गर्ने कार्यक्रम तपाई पक्की आउन सक्नुहुन्छ 091-5162-255 को लाइन में केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् हिमाल पहाड़ तराई लेग्बेसी हुँदै तपाई पक्की पनि तपाई पनि आइसकेपछि एउटा मिठो भाकाको साथमा आउनुहोस् है नया होस् पुरानो होस् कार्यक्रममा आइसकेपछि तपाईले मिठो भाका सुनाउनु पर्ने हुन्छ र तपाईका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहुन्छ तपाई इन्टरनेटबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र पक्कै पनि 11 बजिसकेको छ कोही भने खाना खाँदै हुनुहुन्छ होला कोही भने गाउँघरतिर हिँड्ने हो भने वनतिर पनि जाँदै हुनुहुन्छ होला वनतिरबाट घाँस दाउरा गरेर घरतिर पनि आउँदै हुनुहुन्छ होला आज शनिबारको दिन विदामा पनि धेरैजना विद्यार्थी भाइ बहिनीहरू साथीहरू पनि घरमै बसिराख्नु भएको छ होला होइन नुहाई धुवाईको गर्ने क्रममा पनि हुनुहुन्छ होला कोही भने बाहिर जाँदै हुनुहुन्छ होला कोही भने भित्रै घरमै बसिराख्नु भएको छ होला गर्मी धेरै छ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् गर्मी सँगसँगै यस्तै हो अब के गर्ने होइन तपाईँको गाउँतिर कामकाज कस्तो छ के छ अब टिकापुरतिर हेर्ने हो भने एकदमै गर्मी छ गर्मी सँगसँगै काम पनि कामको चटारो पनि धेरै छ अब काम पनि गर्नै पर्यो होइन काम नगरेर खान पनि मिल्दैन यस्तै हो जिन्दगीमा दुःख सुख भने यस्तै हो जे जस्तो भए पनि हामीले स्वस्थ रहनुपर्छ व्यस्त रहनुपर्छ खुसी रहनुपर्छ सुखी रहनुपर्छ त्यो सँगसँगै आफ्नो स्वास्थ्य स्वस्थ भयो भने हामी सबैतिर स्वस्थ हुन्छ होइन त्यसैले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् काम गर्नुहोस् बिस्तारै शीतल लिनुहोस् त्यसपछि काम गर्नुहोस् आफ्नो स्वास्थ्यको पनि केयर गर्नुहोस् भन्दै तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो तपाईँसँग मिठो गला छ कला छ तपाईँको स्वर मिठो छ तपाईँसँग धेरै प्रतिभा छ तर तपाईँले त्यो प्रतिभालाई आफूसँग भएको मिठो आवाजलाई तपाईँले एउटा प्रस्तुत गर्ने अवसर पाउनु भएको छैन भने मात्र तपाईँका लागि हामीले हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि कार्यक्रम लोक चौतारी सामुदायिक रेडियो टिकापुर एफएमबाट तपाईँको माझमा उपस्थित हुने गर्दछु पक्कै पनि कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरले पक्कै पनि तपाईँ यदि तपाईँहरू त्यहाँ जानुभयो भने ब्युटी पार्लर सम्बन्धी हरेक सेवा सुविधा पाउन सक्नुहुन्छ तपाईँ धेरैजना दिदीबहिनीहरू त्यत्तिकै घरमा बसिराख्नु भएको छ होइन यता आफू आफैमा केही गरौं भन्ने तपाईँ सोच हुनुहुन्छ तपाईँले आफूले रोजे जस्तो र खोजे जस्तो पार्लर सिक्ने एउटा राम्रो ठाउँ पाउनु भएको छैन म यो काम सिकेर होइन केही गर्छु भन्ने तपाईँमा त्यो खुबी छ भने तपाईँ अवश्य पनि टिकापुरको सिद्धार्थ चोक एनएमई ब्याङ्कको ठ्याक्कै तल्लोपट्टि छ निर्मला ब्युटी पार्लरलाई चाहिँ तपाईँ सम्झन सक्नुहुन्छ तपाईँ त्यहाँ तपाईँलाई जस्तो मन लाग्छ बेसिक होइन डिप्लोमा तपाईँ जस्तो सिक्न चाहनुहुन्छ त्यस्तै सिकाइन्छ त्यहाँ र तपाईँले सिके बापत त्यहाँबाट तपाईँलाई प्रमाणपत्र पनि मिल्छ र यदि तपाईँको अनुहारमा भएको कालो चायापोतो डन्डीफोर रिङ्कल हटाउन पनि चाहनुहुन्छ भने यी सबै समस्याको समाधान पनि निर्मला ब्युटी पार्लरले गर्छ र अर्को कुरा यदि तपाईँलाई शिरदेखि पाउसम्मका राम्रो राम्रो क्वालिटीका कस्मेटिकका सामानहरू पनि चाहिएका छन् भने तपाईँले त्यहाँ सहज रूपमा पाउन सक्नुहुन्छ र तपाईँले जुनसुकै काम गरे बापत तपाईँले सामान लगे बापत तपाईँलाई चाहिँ 20% छुट पनि दिन्छ र त्यहाँ कि मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा यो सेवाको मौका चाहिँ अवश्य पनि लिन नभुल्नुहोला भन्दै के छ आकाशजी कोही साथी आउनु भएको छैन पक्कै पनि हाम्रो आकाशजी भन्दै हुनुहुन्छ भाग्यजी कोही साथी आउनु भएको छैन पक्कै पनि गर्मी छ गर्मी सँगसँगै कामको चटारो पनि छ खेत रोप्ने काम जारी छ होइन बिउ गाड्ने काम जारी छ काममा पनि बिजी हुनुहुन्छ होला आज शनिबारे बसैमा धेरै साथीहरू नुहाई धुवाई मा पनि बिजी हुनुहुन्छ होला त्यसैले कोही आउनु भएको छैन ठिकै छ कोही आउनु भयो भने हामी रमाइला कुराकानी गर्नेछौँ तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुन्नेछौँ नभए यताबाट पनि तपाईँले हामी रमाइला रमाइला तिनै पुराना भाका सुनाएर रमाइलो मनोरञ्जन तपाईँको त्यो दिनभरको थकानलाई पनि होइन हामी चाहिँ एकैछिन भए पनि आनन्द दिलाएर तपाईँलाई चाहिँ मिठा मिठा भाका यताबाट पस्किनेछु भन्दै फेरि पनि तपाईँको माझमा जोड्छौँ एउटा मिठो भाका त्यसपछि भने तपाईँको माझमा हामी उपस्थित हुनेछौँ तपाईँ भने सुन्ने 95-162-255 को लाइनमा र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस् है त।

हजुर, यो मिठो भागा तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोकगीत गाउने सुनाउने र नेपाली लोकगीत संगीतको जगेण्डा गर्ने कार्यक्रम हो लोक चौतारी। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र आकाशजी, भने त्यसै गरी आवाजमा म छु भाग्य कोर। तपाईँ यो कार्यक्रम हरेक हप्ताको आइतबार शनिबार बिहान 11 बजेदेखि सुन्दै आउनु भएको छ। नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने, नेपाली लोकगीत संगीतको हामीले जगेर्ना गर्नुपर्छ, बचाउनुपर्छ, तपाईँ हामी सबै मिलेर नेपाली लोकगीत संगीतको जगेर्ना गर्नुपर्छ भनेर हामीले कार्यक्रम लोक चौतारी हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा सामुदायिक रेडियो टिकापुर एफएमबाट तपाईँको माझमा उपस्थित हुने गर्दछ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि तपाईँसँग गला छ, कला छ, तपाईँ मिठो गाउनुहुन्छ, तपाईँसँग मिठो स्वर छ, मसँग यस्तो स्वर छ, मसँग यस्तो प्रतिभा छ, तर मैले यो आवाजलाई कसरी आफ्नो आवाजलाई बाहिर निकाल्ने होला, होइन, कसरी मैले श्रोतामा आज यो आवाजलाई बुलुन्दर गर्ने होला भन्ने तपाईँको त्यस्तो इच्छा छ, तपाईँले आफ्नो आवाजलाई दबाएर राख्नु भएको छ भने पक्कै पनि तपाईँका लागि हामीले त्यो आवाज दबाउनु पर्दैन। कार्यक्रम लोक चौतारी लिएर हामी आउने गर्दछौं। तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ 091-5162-255 को लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग रमाइला कुराकानी गर्नेछौ। तपाईँ आइसकेपछि एउटा मिठो भाका, पुरानो होस् या नयाँ होस्, साथमा आउनु गीतको साथमा आउनुपर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि बिहान पखको समय छ, यतिखेर भने घरमै हुनुहुन्छ होला, गर्मी धेरै छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्, स्वास्थ्य सँगसँगै बच्चाहरूको पनि ख्याल गर्नुहोस्, किनभने अब पानी बर्खा याम हो, होइन, बर्खा टाइम पनि छ, यतिखेर भने अब पानी बाढी पहिरो पनि आउने सम्भावना हुन्छ, आफ्नो बच्चाको पनि ख्याल गर्नुहोस्, होइन, यस्तै छ, अब काम पनि गर्दै हुनुहुन्छ, काम पनि गर्नुहोस्, यतिखेर भने गाउँघरतिर लेक बेसी पनि जाँदैनहुन्छ होला, गई भने गाउँघरतिर अब वनबाट घाँस दाउरा गरेर घरतिर पनि आउँदै हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओह्राली छर्दै हुनुहुन्छ होला। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, नेपाली लोकगीत संगीतको जगेर्ना गर्नुहोस्, नेपाली लोकगीत संगीतलाई माया गर्नुहोस्, गाउनुहोस्, होइन, आफूमा भएको त्यो स्वरलाई चाहिँ तपाईँ बाहिर निकाल्नुहोस्। पक्कै पनि जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ तपाईँ आउनुहोस् 091-5162-255 को लाइनमा। केटी साथी, केटा साथी, हिमाल, पहाड़, तराई हुँदै लेगबेसी हुँदै यो टिकापुरको स्टुडियोसँग आउनुहोस्, हामीसँग रमाइला कुराकानी गर्नुहोस्। आइसकेपछि एउटा मिठो भाका सुनाउनुहोस् र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहोस्। त्यतिखेर भन्ने हाम्रो प्राविधिक मित्र भन्दै हुनुहुन्छ भागीजी कोही साथी आउनु भएको छैन, फेरि पनि एउटा मिठो भाका जोड्छौं, त्यसपछि भने तपाईँको माझमा उपस्थित हुन्छौं है भन्दै हुनुहुन्छ। पक्कै पनि केही छैन, तपाईँ आउनु भएछ भने तपाईँसँग रमाइला कुराकानी गराउँला, तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुनाउला, यदि आउनु भएन भने पनि ठिकै छ, हामी तपाईँको माझमा यी मिठा मिठा नयाँ पुराना भाका तपाईँको माझमा यताबाट पस्किनेछौ, तपाईँलाई भरपूर मनोरञ्जन दिलाउनेछु भन्दै फेरि पनि तपाईँको माझमा हामी एउटा मिठो भाका जोड्छौ, त्यसपछि भने हामी तपाईँसँग उपस्थित हुनेछौ। तपाईँ भने 091-5162-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस्।

हजुर, यो मिठो भाका पुरानो भाका गायक रामजी खाँडको स्वरमा रहेको निकै मार्मिक भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। तो गीत गाउने, सुनाउने र रमाउने पके पनि आज हाम्रो आकाशीले भन्दिनुहुन्छ साथीहरू कता हराउनु भयो हो, काममा बिजी हुनुहुन्छ क्या? सबैजना भन्दिनुहुन्छ पके पनि आज आकाशी काममा बिजी हुनुहुन्छ क्या है? सबै साथीहरू अब कामको चटारो पनि छ, खेत रोप्ने काम जारी छ, बिउ गाड्ने काम जारी छ, पक्कै पनि आफ्नो काममा व्यस्त पनि हुनुहुन्छ होला, त्यही भएर समय पनि नपुगेको हुनसक्छ होइन। ठिकै छ, सुनेर साथ दिनुभएको होला, माया गर्नुहुन्छ, धेरैजना साथीहरू पनि भन्नुहुन्छ हामी अनलाइन मार्फत पनि इन्टरनेटबाट पनि सुन्छौं, कार्यक्रम मन पर्छ, समयले भ्याएसम्म हामी सुनेर साथ दिने गर्छौं। तपाईँको कार्यक्रम लोकदेउडा कार्यक्रम किन नहोस् होइन, लोक चौतारी कार्यक्रम किन नहोस्, मन पर्छ, तपाईँको स्वर मन पर्छ भन्नुहुन्छ, पक्कै पनि माया गरिदिनुहुन्छ, खुसी लाग्छ, सुझाव सल्लाह दिनुहुन्छ, खुसी लाग्छ। सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट संचालित कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ। टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमई ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ, विशेष गरेर त महिला दिदीबहिनीहरूका लागि एउटा सुनौलो अवसर पनि हो होइन। यदि तपाई शिक्षिकौं, रोजगार बनाऊ र आफू आफैमा केही गरौं भन्ने तपाईँको लक्ष्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने बेसिक सँगसँगै तपाईँ डिप्लोमा कोर्स पनि त्यहाँ पाउन सक्नुहुन्छ। र अर्को कुरा, यदि तपाईँ विवाहको लागि होइन दुलाहा दुलही रानी बन्दिनुहुन्छ, त्यसै गरी दिदी बहिनीहरू कुनै मेला महोत्सवमा जाँदैनुहुन्छ, त्यसै गरी तपाईँ आफ्नो अनुहारमा जति कोशिश गर्दा पनि होइन तपाईँले चाहिँ आफ्नो अनुहारमा भएको कालो चाया पोतो डन्डी फोर चाहिँ तपाईँले हटाउन सक्नु भएको छैन, तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनु भएको छ, आफ्नो अनुहारलाई चाहिँ सुन्दरता ल्याउन चाहनुहुन्छ भने तपाईँ पक्कै पनि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। र अर्को कुरा, तपाईँ आफ्नो कपाललाई पनि होइन स्ट्रेट बोटक्स हेयर कटिङ तपाईँ राम्रो बनाउन चाहनुहुन्छ, स्लिम र सरल बनाउन चाहनुहुन्छ भने पनि यी समस्त समस्याको समाधान गर्छ टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको निर्मला ब्युटी पार्लरले। र तपाईँलाई सिरदेखि पाउसम्मका कस्मेटिकका राम्रा राम्रा सामानहरू पनि चाहिएका छन् भने तपाईँले चाहिँ पक्कै पनि सम्झन सक्नुहुन्छ। अब साउन महिना पनि आउँदैछ है, नजिकै नजिकै आइसकेको छ, तपाईँ हरिया चुरा टिक्की होइन त्यसै गरी मेहेन्दी माला तपाईँहरू लगाउन चाहनुहुन्छ भने पनि अब किन्दै पनि हुनुहुन्छ होला होइन, एउटा हरियो साउनको महिना चाहिँ हामीले लगाउनु पनि पर्छ, पक्कै पनि यी सबै सामानहरू पनि आइसकेको छ, तपाईँले चाहिँ त्यहाँ गएर चाहिँ तपाईँ किन्न पनि सक्नुहुन्छ। र तपाईँले सामान किने बापत र कुनै सामान लगे बापत र कुनै काम सिके बापत तपाईँलाई चाहिँ निर्मला ब्युटी पार्लरले 20% छुट पनि दिएको छ। र त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा, एकचोटि अवश्य पनि सेवाको मौका दिन नभुल्नुहोला भन्दै पक्कै पनि के छ आकाशी कोही साथी आउनु भएको छ, पक्कै पनि कोही साथी आउनु भएको थियो तर गइसक्नु भयो भन्नुभएको छ, पक्कै पनि तपाईँ आउनु भएछ भने ठिकै छ, हामी रमाइला कुराकानी गर्नेछौँ तपाईँसँग। यदि आउनु भएन भने पनि ठिकै छ, सुनेर साथ दिनुहुनेछ भने पक्कै पनि आशा छ, अपेक्षा छ। भन्दा भन्दै हाम्रो साथीले चाहिँ कार्यक्रमको समय सकिसक्यो, हो भाग्यजी हामीले चाहिँ विदा माग्नु पर्ने समय भइसकेको छ भन्दैनुहुन्छ। ठिकै छ, अब यस्तै हो होइन, आज जान्छौँ पछि आउँछौँ पछि जान्छौँ पछि आउँछौँ, यस्तै हो, हामीले पनि समय अनुसार चल्नु पर्ने हुन्छ। ठिकै छ, सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँसँग आज कुरा हुन सकेन, पछिल्लो शनिबार अवश्य पनि तपाईँ आउनुहुनेछ भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं। र यतिखेरसम्म www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत पनि सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। देश विदेशमा सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र आकाशजीलाई पनि विशेष धन्यवाद दिँदै पक्कै पनि यिनै तिनै पुराना नयाँ लोक भाका तपाईँको माझमा लिएर उपस्थित हुनेछु भन्दै कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमबी ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिँदै तिनै नयाँ पुराना भाकाको साथमा पछिल्लो शनिबार तपाईँसँग यस्तै रमाइला कुराकानी गर्न तपाईँसँग उपस्थित हुनेछु भन्दै आजको कार्यक्रम लोक चौतारीको यो शनिबार सुन्दर बसाईबाट म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असार 20 गते शनिबारका दिन
1: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कैलाली चिसापानीको ट्रकको ठक्करबाट एकजनाको मृत्यु, फरार चालक सुर्खेतमा पक्राउ, कृषि स्नातकको अनुसन्धान अभ्यास र सेमिनार गोष्ठी, बैतडी बस दुर्घटनामा घाइतेको संख्या 24 पुग्यो, 22 जना धनगढ़ी रेफर, कैलालीमा आफ्नै घरको सिडीमा 35 वर्षीय महिला मृत फेला र देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिम सहित केही प्रदेशमा भारी वर्षाको सम्भावना। मध्याह खबर अब विस्तारमा। चिसापानीमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। लम्कीचुवा नगरपालिका 3 चिसापानी बजारमा शुक्रबार राति 9:30 बजेतिर रूबी होटल अगाडि पहिचान नखुलेका अन्दाजी 45 वर्षीय पुरूषलाई ठक्कर दिएको थियो। तत्काल इलाका प्रहरीकारले चिसापानीका प्रमुख प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा 10 जनाको प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो। टाउकोमा गम्भीर चोट लागेका घाइते पुरूषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको नाम थर र ठेगाना खुलेको छैन। सबलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनापछि फरार चालक र गाड़ी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई राति 12 बजे VE1 2596 नम्बरको मिनी ट्रक सहित नियन्त्रणमा लिएको थियो। सुर्खेतकै पञ्चपुरी नगरपालिका 11 ढुङ्गी बजारबाट पञ्चपुरी 4 चलानीका 21 चालक 31 वर्षीय सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक तह चौथो ब्याचका विद्यार्थीहरूको अन्तिम सेमिस्टरको अनुसन्धान अभ्यास र सेमिनार गोष्ठी शुरू भएको छ। शुक्रबार शुरू भएको सेमिनारमा विभिन्न विज्ञहरूका कार्यपत्र प्रस्तुत गरिएका छन् भने कृषि विज्ञानमा स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गरेका छन्। कैलालीमा एक महिला आफ्नै घरको सिडीमा मृत फेला पर्नुभएको छ। जिल्लाको कैलाली गाउँपालिका 5 पविराकी अन्दाजी 35 वर्षीय सजिना माझी शुक्रबार राति आफ्नै घरको सिडीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढ़ाएको जनाएको छ। बैतडीमा भएको बस दुर्घटनामा घाइते भएका 22 जनालाई उपचारका लागि धनगढ़ी ल्याइएको छ। शुक्रबार दिउँसो 7 जना घाइतेलाई धनगढ़ी ल्याइएकोमा राति 15 जनालाई उपचारका लागि धनगढ़ी ल्याइएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरू राति धनगढ़ीतिर आएका छन्। घाइते मध्ये 1 जना भने डलदुराको उपमा उपचारपछि डिस्चार्ज भएका छन्।

0: गरेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
1: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
2: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अछाममा चट्याङ लागेर 4 जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका 8 गनी गाउँलेकामा शुक्रबार साँझ चट्याङ लाग्दा 4 जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब परीक्षक ओम प्रकाश खनालले घाइते 4 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो। सरकारले देशका 7 वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका 7 जनालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि वन तथा विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकार र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरट्टा। साबिक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको मियामी खेल मैदानमा सम्पन्न राउण्ड अफ 32 को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि 3-2 को जित निकाल्दै विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको हो। खेलको 29 मिनटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाउनु भएको थियो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगर स्थित कञ्चपुर कारागारको अनुगमन गरेको छ। जिल्लाको सुरक्षा निकायका प्रमुखसहित संसदीय टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले कैदी बन्दीहरूले भोगिरहेका कानूनदेखि व्यावहारिक बसोबासका समस्याबारे छलफल गरेको छ। छलफलका क्रममा कैदी बन्दीहरूले जीर्ण भवनका कारण बसोबासमा निकै समस्या भएकोदेखि कानूनी समस्याका कारण दुःख पाइरहेको विषय राखेका थिए। रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोशी नदीमा शुक्रबार बिहान आकस्मिक रूपमा बढ़ेको नदीको बहावले बगाएको तामाकोशी मरिड एडभेन्चर प्रालीको जेट बोट करिब 12 घण्टापछि नदीबाट निकालिएको छ। कम्पनीले नदी किनारमा राखेको जेट बोट शुक्रबार बिहान करिब 5 बजे 81 बढ़ेको भावसँगै बगेको थियो। खोजीका क्रममा उक्त जेट बोट 8 किलोमिटर तल खाडादेवी गाउँपालिका 4 गाउँ भन्दा तल नदीमा दबिएको अवस्थामा फेला पारेको थियो। दिनभरिको प्रयासपछि शुक्रबार साँझ सशस्त्र प्रहरीको विपद व्यवस्थापन खुर्कोटबाट खटेको 9 जना गोताखोरी टोली र स्थानीयले स्काभेटरको सहायताले जेटबोट नदीबाट निकालेर किनारमा ल्याएका हुन्। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलाली चिसापानीमा ट्रकको ठक्करबाट 1 जनाको मृत्यु, फरार चालक सुर्खेतमा पक्राउ, कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी, बैतडी बस दुर्घटना, घाइतेको संख्या 24 पुग्यो, 22 जना धनगढ़ी रेफर, कैलालीमा आफ्नै घरको सिडीमा 35 वर्षीय महिला मृत भेला र देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना। मध्याह खबर यति नै। हाम्रो समाचार 5 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।

0: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
1: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
0: के गर्छ र सन मेडिकेयरले?
1: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
0: यति गरेपछि धेरै राहत हुने रहेछ त।
1: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
0: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: टिकापुर नगरपालिका 1 वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते। समय बिहान 8 बजे। स्थान सिटी हल, टिकापुर नगरपालिका 1 वाडा कार्यालय।
3: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
3: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
4: सतर्क रहौं, ठगीबाट बचौं।
3: सिद्धार्थ बैंक पठाइ, जनहितमै जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: चिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे घुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उन पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा स्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स में से गहना बना कान से कतरा सुघर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846239161।
2: लैंगिक हिंसा प्रभावित को गुणस्तरीय बहुपक्षीय न्यायिक सेवा का लागि टीकापुर अस्पताल में रहकर एक द्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी संग सहकार गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213 इमेल ocmctikapur@gmail.com।
6: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु? यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
7: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9807106772।
6: स्वास्थ्यका लागि पानी
7: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिबर बैंकमी सोधौं, सतर्क रहौ, ठगी बठिए बचौं।
8: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
9: सिद्धार्थ बैंक, सम्बन्ध सदैभरिलाई।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

चर्चित गजल गायक थानेश्वर गौतमको सांगीतिक साँझमा उहाँको गजल सुन्ने क्रममा बेचेर सपना बोलको गजल सुनेर एक युवकले आत्महत्या गर्ने प्रयास गरेका छन्। उक्त गीतलाई प्रतिबन्ध गरिएको र गायकलाई उक्त घटनाको सोधपूछको लागि थुनामा राखिएको जानकारी आएको छ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटी आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 0915-23312 र 5239-49।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: कहाँ जान्छ उडन चरी, बिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
8: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
7: एक डाली बाजगुराउँसको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टीकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 बजेदेखि 8:45 बजेसम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असार 20 गते शनिबारका दिन
4: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
4: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: ओहो तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
0: सकिनै लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो?
2: हो, पुरिदिनु पर्यो।
0: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
0: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
3: के भयो काकी?
1: हेर न राखे, मुस्कानलाई सर्पले टोक्यो भने।
3: नातिनु काकी, अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काकी मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुतो त।
3: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
3: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
3: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो।
3: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: उहाँ मध्ये कुष्मनी रातिक समयमा अजाद्या अर्थात टर्चलाइट प्रयोग गर्न आपका एउटा पुष्पाजी उहाँका उपयोग सावधानी पर्याप्त बाट
1: एकराजी सर्पदंशसे बच्न उपाय विषयमा समुदाय र सदस्य सचेत हुइटिबा कनाबाट उदाहरणका रूपमा आज श्रोता सहभागीका विचार हुन लिएर बाटुमै रातिक समयमा घर बाहर निस्कबेर नम्मा लठिक प्रयोग गरिख जमिनमा ठ्वाक ठ्वाक बजैटी न्याङ पर्था यीले आन्दर पान्जर लग साँप भगैना मदत गर्छ। रातिक समयमा अजरार बत्ती अर्थात टर्च लाइटको प्रयोग सद्ध गर पर्था असी कर्लसे आपन आन्दर पान्जर लग डुरसे ड्याख सेक्दैथा।
0: पुष्पाजी मैफे कुछ कहुन रही विषयमा साँप रासेक्ना ठाउँमा जाइ पर्लसे ठिउन सम्पुग्न ठूल जुत्ता रबरको बुट ओ ग्वारा छोप्ना बोक्ला लुगा लगाइ पर्था खाटामा केही सुत्न गर पर्था सुटेपछि झुल लगाएका सुत्न भनी बैठाइ पर्था सम्भव होइसम्म घर झ्याल द्वारीमा जाली लगाइ पर्था हो लड्का पर्कन साँप रसिक्न ठाउँ विषयमा जानकारी दिएन वो होसियार र सिकाइ पर्था
1: अपना ठिक कलिएकाजी हाम्रो खेतवा डिगोमन काठी पट्या लगायतका काम कर बन्नु बजाइ गेर्थे नम्मा लठिक प्रयोग गरिख भुइँमा ठ्वाक ठ्वाक बजेटी न्याङ पर्था कहिले साप घाँस सकाइल रना हुइला पर्से घाँस कटना ब्यालामा अमिन थियो रौसिया हुई पर्था
0: रातिक समयमा काम गर्न बेला भइसक्न सर्वदंशक जोखिम ओ बचकलाक अप्नाइ पर्दा सावधानी विषयमा जानकारी दिए आज मनसे विभागीय प्रमुख कर्णाली प्रदेश सुर्खेतमा कार्यरत सर्वदंश सम्बन्धी विज्ञ डाक्टर केएन पौडेलबाट
2: केएन पौडेल म सिनियर कन्सल्टेन्ट फिजिसियन तथा विभागीय प्रमुखको रूपमा कर्णाली प्रदेशमा सुर्खेतमा कार्यरत छु।
3: सुर्खेतमा सर्पदंशका कठ्या समस्या बा अथवा कर्णाली प्रदेशमा
4: कर्णाली प्रदेशमा सर्पदंश बराह समस्याको रूपमा रहनु भयो। विषहा सापनको मात्रा कम हुँदैछ फेरि 20 निमिलक सापनको संख्या थियो रहल भयो। सिजनको बेलामा दिनमा 3-4-5 जनासम्म बेरमिन हेटिरहेको विषाह कमबाट विषाह हाम्रा दुई मिरिकबाट ढिउ जसिन मनिन ठाउँबाट जुन हाम्रो नर्भमा असर गर्न प्यारालाइसिस गरिन विषाह साँप हो अरू चाहिँ रकतमा खराबी देखिन विषाह साँपबाट हाम्रोमा चाहिँ रकतमा खराबी देखिन विषाह साँप ढिउबाट बिरामिनको रकत निजम्न पाटी होइन रकत बहटिरहन समस्या ढिउ जसिन भएको लसे जुन प्यारालाइसिस गरिन सर्पदंश वटा ढिउ निरलक अवस्था
3: भयो। प्रश्न जौन खेतवा डिहुवामा काम गर्नमा नै अथवा कही बाहेक काम गर्नमा नै सर्पदंशका शिकार धेर बिना गर्छ उष्टक रातका बाहेर रहल ब्याला शिकार बिना गर्छ बाहेर रातका न्यागबेर नै टेकपट यी बाहेक काम गरबेर का कसिन होसियारी सावधानी अप्नाइपरि
2: बाहिर काम गर्दाखेरि
4: बाहिर काम गर्न त आफ्नो क्षेत्रमा साँप ढिउरबाट सर्पदंशक समस्या ढिउर भएको लसे स्याकलसम्म बाहिर गर्न काम दिन रटी घरिमा अथवा कही अजगारमा करल मजा हुन्छ आफ्नो काम देखपर्न बेलामा करल मजा हुन्छ एक नम्बरमा दुई नम्बरमा सर्पदंश ढिउर बिना ठाउँमा बुट जुट्टा लगाइ पर्था काकर कि सर्पदंश ढिउर ग्वारामा जोहिठा हाम्रा दादु भैया दिदी बहिनी हुँ काममा जाइबेर नङ्ट ग्वारा दिन या चप्पलकै लगाएको जेना कठ असिन बेला सर्पदंश ढिउर बिना कठा उहो वर्षे बुट जुट्टा लगिन हो कलसे सर्पदंश कुछ न कुछ मात्रामा कम हुँदैथा औरबाट हाम्रो गर्मीक बेलामा मच्छरनसे बचकला जुन झुल लगेन कति ओसीको फेर सर्पदंशसँगै बचसिरी था गर्मी हुल कैखन बाहिर सुट्न छतमा सुट्न बादलीमा सुटलकमा झुल लगेरसे कुछ हटसम्म सापनक कटाएर कम गरेसिरी था झुल लगेन बुट लगेन नम्मा लुगा घर्न ऊ काटे सामान्य ज्ञान सक्कु झन हुल कलसे बस्न सजिलो हुन्छ हो सक्कु झन सहज हुन्छ
3: आदि सर्पदंशकलाग भेरी क्षेत्र अथवा बाँके बर्दिया सुर्खेत दाङफेक सर्पदंशकलाग आक्रान्त क्षेत्र हो हाम्रो सर्पदंशकलाग अरू अप्नाइ पर्न सावधानी का हो
2: अब हामीले अप्नाउनु पर्ने अरू सावधानी
4: हाम्रो अप्नाइ पर्न अरू सावधानीको विषयमा मै इएफएमजी सुन्ती भाटी उहाँकन मै का कहाँ चाटु कलसे सबसे पहिला त सापनक कटाइमसी जोगनाजो बराबर हुन् दोस्रो सर्पदंश हो गेल कलसे का गर्न सर्पदंश हो गेल कलसे चाहिँ विशाल साम डोमिनिया कार्डारण कलसे एक घण्टामा अस्पताल पुग्छ पर्नामेलिक अध्ययन देखिल भए ऊ एक घण्टा हान हाम्रो पोइजन साइन पिरियड के खान कलबाटी ऊ वर्षे सफ कटलसे कर्ण जोन हाम्रो पुरान चरणमा उहीले करब एक घण्टा बिजिना हो कि कना डट राज पलवा जस्ता दौडीले बाँध्न पर्था लुगाले बाँध्न पर्था कैका दौडी खोज्न लुगा खोज्न यी हो ऊ हो कै खान हाम्रो ढिउ समय बिताइ नि भेट ऊ वर्षे

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
5: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
5: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
5: बिस्तारै गर्दा हुँदैन
6: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

टीकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिन हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टीकापुर नगरपालिका कार्यालय, टीकापुर, कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान स्थिति हल, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
6: बद्री उम्रे हास उमरते रहे सदा तुहार उमरिया, योग योग बासी रहो तू रोजल दुल्हनिया। जब जरी मोरे खिता तो आगे रंग लाल रही, जब जरी मोरे खिता तो आगे रंग लाल रही, कफन उठा के हेर लो मनमती सिर्फ तुम्हारे नाम रही।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो हरु कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भएर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर हरौ
2: सतर्क रहौ ठगीबाट बचौ
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: जिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
3: कसो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
3: यो टिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848578।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: आइगे आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमै त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ताजान छै उडन चरी, दिन्द्रा त भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्दछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित अरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं, सतर्क गरौं, ठगी बठिए बचौं।
3: सिद्धार्थ बैंक बठियाई, जनहितमे जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सदैव भरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिका वार्ड नम्बर 8 बाढ़ीजन्य विपदको जोखिममा मौसम अनुसारको खेती प्रणालीका लागि किसानलाई पूर्व तयारी गराउनु पर्ने माग। टीकापुर नगरपालिका वार्ड नम्बर 1 स्थित स्वर्गदारी टोल विकास संस्थाद्वारा सरसफाई विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टीकापुरमा सम्पन्न। र मनसुनी वायुको प्रभाव कायमै, पूर्व भन्दा पश्चिममा मनसुनी वायुको प्रभाव बढ़ी, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 8 बाढ़ीजन्य विपदको जोखिममा रहेको वडा हो। यहाँ हरेक वर्ष बर्खाका बेला बाढ़ी आउँदा डुबान र कटानको जोखिम रहन्छ। यसका साथै जंगली जनावर, आगलागी, लू, शीतलहर जस्ता विपदको समेत समुदायले सामना गर्नु परिरहेको छ। वडा नम्बर 8 बाढ़ीजन्य विपदबाट जोगिन समुदायको क्षमता विकासका लागि थुप्रै प्रयास भएका छन्। समुदायमा रहेका सामुदायिक विपद व्यवस्थापन समितिलाई बाढ़ीजन्य विपदबाट जोगिन उनीहरूको क्षमता विकास गरिएको छ। यहाँ कर्णाली नदीले बढ़ी जोखिम निम्त्याउँछ। यहाँ खडेरी पनि समस्याका रूपमा रहेको छ। संघ संस्थाले मौसम अनुसारका प्रकोपबाट जोगिन सिकाउने गरेका छन्। मौसम अनुसारको खेती प्रणालीमा सघाउनु पर्ने सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद चौधरीको माग छ।
1: अब जोखिमको सबभन्दा प्रभावित चाहिँ अब नदी नै हो, हाम्रो यता कर्णाली नदी। अहिलेको अवस्थामा भन्दाखेरि अब खरिदी पनि एकदमै जोखिमपूर्ण छ हाम्रो किसान भएको हुनाले। बी ग्रुपले यति अगाडि अर्को संस्थाले गरिरहेको थियो, प्रकोपमा बस्नको लागि धेरै उपाय बताएका छन्। तैपनि अब मलाई त लाग्छ वैज्ञानिक रूपले जस्तै मौसम जस्तै जुन किसिमले बदलिन्छ त्यही अनुसारको हामीहरूलाई किसानहरूलाई पनि अब खेती गर्नको लागि सिकाइदिए अझै राम्रो हुन्थ्यो भन्ने कुरा हो।
0: अनुसार पूर्व तयारीका हिसाबले समुदाय निकै सचेत भएको, आवश्यक सरसामान भण्डारणमा ध्यान दिने गरेको, पूर्व सूचनामा विश्वास गर्ने र प्रयोग गर्ने कार्य बढ़ेको छ।
1: पूर्व तयारी चाहिँ प्रत्येक वर्षको हामीले नमूना अभ्यास चाहिँ गरेकै छौँ प्रत्येक टोलमा हाम्रो यतातिर। अब त्यो अनुसारको अब हाम्रो यो सामग्रीहरू पनि अब के कुरा छन्, के कुरा ड्यामेज भइसकेका छन्, अब उसरी पूर्व तयारीमा टोल टोलमा हामीले बनाएकै छौँ। तर वडा लेभलको पनि छ। सबभन्दा पहिले त मौसम विज्ञान पूर्व अनुमानले भनिहाल्छ यति दिनपछि हाम्रो यसो हुन सक्छ है भनिसकेपछि हामी यता सतर्क भइरहेका हुन्छौँ। तैपनि गाउँटोलमा एकचोटि चिराकीलाई भनिहाल्छौँ, यसो गाउँटोलमा सबै ठाउँमा जानकारी गराइदेऊ है भनेर। त्यही अनुसारले हामी पूर्व तयारी जस्तै अब 3-4 दिनको खान सक्ने अब खाना खाजाहरू, पानीको त व्यवस्था हाम्रो यो ठाउँमा छैन त्यति खासै, बाहिरबाट किन्नै पर्छ हामीले। तर खाना लुगालाई त तयारी चाहिँ गर्छौँ, आफ्नो घरको सम्पत्तिहरू, कागजातहरू, अमूल्य सामान चाहिँ झोलामा प्याक गरेरै राखेकै हुन्छ।
0: ओडामा पूर्व सूचना संयन्त्रको प्रयोग पनि राम्रो छ। समुदायका सबै नागरिकको मोबाइल नम्बर विपद व्यवस्थापन समितिसँग छ। वडा नम्बर 8 3 उच्च घर छन्। उच्च घरमा सबैलाई ठाउँ नपुग्ने भएकाले बाढ़ी आएमा त्यसबाहेक केही विद्यालयलाई पनि सेल्टरका रूपमा प्रयोग गर्ने गरिएको छ। सामुदायिक विपद व्यवस्थापन समितिका उपाध्यक्ष रीता चौधरी बाढ़ी मात्र नभई गर्मीका कारणले नागरिकले धेरै समस्या झेलेको, किसानले बढ़ी समस्यासँग जुझ्नु परेकाले विपद व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ।
2: गर्मीको कारण लहर जार से फिर मादक के सटाइट बुराइल मनाइन बच्चन है, फिर बहुत घाम के कारण से क्यों पखाला लाग दी छिन जूरी आ जाए तो आजकल वहाँ करा पड़त घाम से न तो टीना टावन बचाई सीख जाए। शीतलहर में तो जम कोचरा भी जाए पट्टा टीना लगाई होता, किसान वो बहुत मार कमे आते हैं। विकट व्यवस्थापन में सरकार प्राथमिकता लेके करी तो और बढ़ी रही।
0: खोज तथा उद्धार कार्यदल का सदस्य सुमन चौधरी समुदाय में प्र्याक्टिकल एक्शन र बी ग्रुपले विपदबाट जोगिन तालिम दिएको, क्षमता विकास गरेकाले विपदका बेला आफूहरूको सक्रियता बढ़ने र समुदायमा जोखिममा रहेकालाई जोगाउने प्रयासमा सक्रिय रहने गरेको बताउनुहुन्छ।
3: हाम्रो यहाँ बाबा जस्तो कि हाम्रो तालिममा जस्तो सिकाइलो रहे, हाम्रो जस्तै काम गर्थे, जस्तो झन्डा पहिलो झन्डा उठेको तयारी अवस्थामा रहे, लाइफ ज्याकेट सबको तयार पर्थे, बुढाल बुढाल मनाइ कहाँ बाटै गएको, हाम्रो सबको दुसरा साइड रहट हाम्रो पछि निकाल दिथे, बुढाल मनाइ नै डर गर्थे, कहाँ कहाँ बैठेन उहाँलाई जिठी बैठे थी बड़े से उच्च भवन में ले जी थी और जाके गर्भवती सुतकेरी सबको जनन बाल बालिका है उच्च घर में ले जी थी।
0: विपद का बेला मानिसलाई मात्र नभई पशु चौपाय वा घर पालुवा जनावर का लागि पनि सेल्टर बनाउन आवश्यक रहेको स्थानीय को माग छ। उनीहरू ओडा ओडामा उच्च खाद्यान्न भण्डारण घर समेत आवश्यक रहेको बताउँछन्। टीकापुर नगरपालिका वडा नम्बर 8 को बनगाउँ फाटा अरूणा बाढ़ीको बढ़ी जोखिममा पर्छन्। कर्णाली नदीले बाढ़ीजन्य विपद बढ़ी निम्ताउने भएकाले नदी व्यवस्थापन नभएसम्म यो समस्या रहिरहने देखिन्छ। टीकापुर नगरपालिकाले रानी जमरा कुलरिया सिंचाई आयोजना प्रदेश सरकार संघीय सरकारमा धेरै पटक माग गरेको छ। अब नदी व्यवस्थापन नयाँ तरिकाले गर्नुपर्ने माग जनप्रतिनिधिको छ। 8 नम्बर वडाका वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला संघ संस्थाले नागरिक सचेत गराउने कार्य गरेका समुदाय पनि सचेत बन्दै गएको पालिकामा पनि विपद व्यवस्थापन समिति वडा स्तरीय समुदाय स्तरीय समितिको सक्रियता तालिम नमूना अभ्यास जस्ता कार्यमा लगानी बढ़ेको नागरिक सचेत बन्दै गएका बताउनुहुन्छ।
4: वडा लेभलबाट पहल गर्ने कुरा हामीले पहल गर्ने हो आवाज उठाउने हो मीडियाबाट उठायौं कि अब डेलिगेशन गरेर उठायौं त्यो उठाएकै छौं त्यसमा समुदायलाई अब हामीले सजग पनि बनाउने अहिले पछिल्लो चरण धेरै संघ संस्थाहरूले हिजोको दिनमा सीएसएसटीले पनि यहाँ बाढ़ी प्रकोप क्षेत्रमा काम गर्यो त्यसै गरी अब बी ग्रुपले सीएसडी

0: ला अन्य प्रकोप बारे पनि जनचेतना जगाउने जिम्मेवारी निभाउने कार्यमा प्राथमिकता दिएको बताउनुहुन्छ।
1: पहिलो कुरा त जनचेतनाको लेभलबाटै हामीले बाँकी प्रकोपहरूलाई न्यूनीकरण गर्नुपर्छ, किन भन्दा खडेरी हुने कुरा पनि जनचेतनासँग जोडिएको छ। वन जंगलको अनियन्त्रित फडानी भयो होइन, वातावरणीय प्रदूषणको कारणले भयो, यी विभिन्न कारणले खडेरी हुने गर्छ। त्यसै गरी शीतलहरको कुरा पनि त्यहीले प्रभाव पार्ने कुरा हो। यी विविध कुराहरू छन्। यस्तो परिस्थितिमा हामीले पब्लिकलाई अवेर गर्ने, राज्यको दायित्वभित्र पर्ने कुराहरू राज्यले निर्वाह गर्ने, स्थानीय सरकारले गर्ने कुरा स्थानीय सरकारले गर्छ, र त्यही अनुसारका अब विभिन्न अब तपाईँको विपद व्यवस्थापन समितिहरू पनि छन्। केन्द्रदेखि तलसम्म हाम्रो विपद समितिहरूले आफ्नो क्षेत्रबाट आफ्नो अधिकार क्षेत्र अनुसार काम गरिरहेछ।
0: देशभर मनसून वायुको प्रभाव कायम रहेकाले अहिले सुदूरपश्चिम कर्णाली, लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको तथा मध्य प्रदेशमा आंशिक बादल बदलिरहेको छ। साथै बागमती, कोशी, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम तथा वर्षा तथा हिमपातको सम्भावना छ। साथै पहाड़ी तथा र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविदले बताएका छन्। आज राति भोलिसम्म पनि सुदूरपश्चिमका पहाड़ी र तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ। पछिबाट भने वर्षा कम हुन सक्ने देखिएको तर धेरै गर्मीको सम्भावना कम रहेको मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो।
2: पश्चिम नेपालमा विशेष गरेर सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा चाहिँ राति रातिमा बढ़ी वर्षा हुने सम्भावना छ। आज रातिकै कुरा गर्नुपर्दाखेरि त्यहाँ चाहिँ मध्यमदेखि भारी वर्षा हुन सक्ने देखिन्छ। एक दुई ठाउँमा भारी पनि वर्षा हुन सक्ने भएकोले चाहिँ अलि ख्याल गर्नुपर्ने हुन्छ। आज रातिको लागि मात्रै होइन, भोलि पनि विशेष गरेर बेलुका पख चाहिँ त्यहाँ पानी पर्ने सम्भावना छ। आज र भोलिको तुलनामा पर्सि चाहिँ केही मौसम सुधार भए पनि तीन दिनमै त्यस्तो उल्लेख्य गर्मी बढ्ने, घाम लाग्ने, बढी घाम लाग्ने र त्यो तातोले दुःख दिने सम्भावना चाहिँ छैन। त्यसपछि पनि तत्काल अब आगामी केही दिनको लागि कुरा गर्नु पर्दाखेरि अब तातोले घामले भन्दा पनि पानीले नै धान दिने जस्तो देखिन्छ र आज र भोलिलाई अलि ख्याल पनि गर्नुपर्ने नै मौसम छ।
0: पछिल्लो समय नेपालको पूर्वी भूभागमा भन्दा पश्चिमी भूभागमा मनसून सक्रिय रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा बढ़ी भइरहेको छ। आगामी केही दिनसम्म पनि पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षाको सम्भावना बढ़ी देखिएकाले सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो।
2: विशेष गरेर अहिले मनसुन सक्रिय रहेको छ। विशेष गरेर पश्चिमी नेपालमा सुदूरपश्चिम, लुम्बिनी लगायतका प्रदेशमा बढी पानी पर्ने र रातिमा अझै विशेष गरेर बढी पानी पर्ने देखिन्छ। मनसुनको न्यूनतापीय रेखा पनि अहिले पूर्वमा नेपालबाट अलि पर नै रहे पनि पश्चिमको भूभागमा चाहिँ नेपालबाट केही नजिक रहेको कारणले गर्दाखेरि मनसुनको गतिविधि चाहिँ पूर्व नेपालमा भन्दा मध्य र पश्चिम नेपालपट्टि नै बढ़िरहेको छ। त्यसकारणले अब सर्वसाधारण तथा सबै सरकारवालाहरूलाई विशेष गरेर रातिको समयमा चाहिँ यात्रामा पनि ख्याल गर्नुहुन र यो जल तथा मौसम विज्ञान विभागको पछिल्लो मौसमी सूचनामा चाहिँ आफूलाई चाहिँ अभ्यस्त राख्नुहुन सबैलाई आग्रह गर्न चाहन्छु।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह, सम्पन्न आयोजना, कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुर नगरपालिका वार्ड नम्बर 1 स्थित स्वर्गदारी टोल विकास संस्थाले सरसफाई कार्यक्रम गरेको छ। संस्थाले ब्लक नम्बर 14 सड़क किनार दायाँ बायाँका झार काट्नुका साथै प्लास्टिक जन्ने फोहोर उठाएको छ। सरसफाई कार्यक्रम गर्नु अघि टिकापुर नगरपालिका एक नम्बर ओडाका अध्यक्ष मोहन विकले ओडाको सफाई र विकासमा टोल विकास संस्थाको योगदान महत्वपूर्ण रहने बताउनुभयो।
4: आगामी दिनमा पनि यहाँहरूले यो टुर विकास संस्थालाई अगाडि बढाउनका निम्ति यस्तै सक्रिय सहभागिता जनाउनु हुनेछ भन्ने कुराको चाहिँ

0: मैले विश्वास लिएको छु।
1: टिकापुर नगरपालिकाले चाहिँ जति पनि जनताका लागि क्रियाकलापहरू सञ्चालन गर्छ, त्यो विकास निर्माणका काम हुन् या मानवीय स्वास्थ्यका कुराहरू, समाजको चाहिँ परिवर्तनका कुरा हुन्, यी सन्दर्भमा टोल विकास संस्थासँग सहकार्य गरेर जाँदा सबै टोल विकास संस्थाका मान्छेहरूले चाहिँ जानकारी पनि पाउने भएका कारणले गर्दाखेरि अहिले सरकार र तपाईँको चाहिँ जनताको बीच हित सम्बन्ध समुद्र भएको कुरा हामीले महसुस गरेका छौँ।
2: टिकापुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावले स्थापनाको छोटो समयमा राम्रो काम गरिरहेको, नागरिकलाई स्वस्थ बनाउन स्वास्थ्य शाखाले टोल विकास संस्थालाई पनि प्रयोग गर्ने बताउनुभयो।
3: टोल विकास संस्थाको आफ्नो महत्वपूर्ण भूमिका छ, त्यसको स्वास्थ्यमा पनि उहाँले हामीले पहिचान गर्छौँ, तालिम गरिदिने गर्ने, त्यो तालिम लिएर नै आफ्नो कार्यक्षेत्रमा टोलमा त्यसलाई कार्यान्वयन गर्ने भन्ने हिसाबले त्यो पनि हामीले टोल विकासलाई हामीले पनि प्रयोग गरिरहेका छौँ।
2: टिकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाईले पानी शुद्धिकरण र सरसफाईका बारेमा जानकारी दिनुभयो।
4: उमाल्ने पानीलाई त्यसपछि त्यसलाई सकेपछि पिउने गर्न सक्छ, सिधै खानुभन्दा उमालेर पानी खाए पछाडि के हुन्छ, पानीमा भएको चाहिँ ब्याक्टेरियाहरू चाहिँ मरेर चाहिँ नष्ट भएर चाहिँ जान्छ, पानी पिउनको लागि चाहिँ योग्य हुन्छ र हामी त्यो किसिमले चाहिँ गर्न सक्छ अथवा फिल्टरहरूको चाहिँ प्रयोग गर्न सक्छौँ। अब एउटा स्टोरेज मेथड भनेर चाहिँ हुन्छ होइन, त्यो प्लास्टिकको सेतो बोतल अथवा काँचको सेतो बोतलमा घरको छतमाथि डाँडामा यो छतमा चाहिँ घाममा चाहिँ लगभग 8 घण्टासम्म सूर्यको किरणसँग टोकाएर राख्यो भने पनि पानी चाहिँ पिउनको लागि चाहिँ योग्य हुन्छ होइन।
2: संस्थाका अध्यक्ष ज्ञानु थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र गिरीले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष कौशल्य खनाल भण्डारीले गर्नुभएको छ। कार्यक्रममा नगरपालिकाका स्वास्थ्य अधिकृत केवल सिंह सार्कीले टिकापुर नगरपालिका वडा नम्बर 1 का नागरिकलाई आधारभूत सेवा दिन मेडिकल अधिकृतको नेतृत्वमा टिकापुर नगर विकास समितिसँगै खुलेको आधारभूत शहरी स्वास्थ्य केन्द्र तथा सिकल सेल उपचार केन्द्रमा साउन 1 गतेदेखि सेवा लिन सबै नागरिकलाई अनुरोध गर्नुभयो।
5: जनसमुदायलाई पनि आधारभूत स्वास्थ्य सेवा दिनको लागि चाहिँ परिकल्पना गरिएको संस्था खोलिएको, यसको नामै हजुरहरूले हेर्नु होला, शहरी स्वास्थ्य प्रबन्धन केन्द्र छ। यहाँ स्वास्थ्य चौकीले दिने खालका सेवाहरू सबै पाउँछ, यद्यपि यो भर्खर डेटमा खोलेको हुँदा यी व्यवस्थापन कुराहरू चाहिँ बाँकी छ, केही सेवाहरू सुरु भइसकेको छ। त्यही भएर यहाँ चाहिँ अहिले सेवाहरूको बारेमा मैले भन्नै गर्दा, यहाँ अहिले मेडिकल अधिकृत हुनुहुन्छ एकजना डक्टरले दिने सेवाहरू सबै पाउनुहुन्छ, हजुरहरूले फार्मेसीको सेवा पनि हुन्छ र नेपाल सरकारले दिने 99 प्रकारका निशुल्क औषधिहरू पनि पाउनुहुन्छ र किन्ने औषधिहरू पनि बाहिर बजारमा हामीले चाहिँ किन्ने औषधि सहुलियत दरमा पनि यहाँ पाउने हो। साउनदेखि अहिले भर्खर अब हाम्रो यहाँ समिति गठन हुनुपर्ने कुराहरू छ, त्यही भएर स्वास्थ्य चौकीका सेवाहरू अझ सब डक्टरका सेवाहरू र प्रयोगशालाका सेवाहरू पनि अरू स्वास्थ्य चौकीभन्दा अझै सब।
2: विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टिकापुरमा सकिएको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक तह चौथो ब्याचका विद्यार्थीहरूको अन्तिम सेमिस्टरको 2 दिने अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी सम्पन्न भएको हो। हिजो शुरू भएको सेमिनारमा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएका छन् भने कृषि विज्ञानमा स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्नो अनुसन्धान प्रस्तुत गरेका छन्। गोष्ठीमा नार्काका वैज्ञानिक डाक्टर रोशन बाबु ओझा, प्राध्यापक डाक्टर हरिकृष्ण पन्त, कृषि विश्वविद्यालयका उप प्राध्यापक डाक्टर मोहम्मद इकराम हुसेनले कृषिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। गोष्ठीमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक गिराज पाठक, कृषि विज्ञान संकायका पूर्व डीन डाक्टर विष्णुविलास अधिकारी, सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह, टिकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र राउल, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डाक्टर नरेन्द्र ऐर, मुक्तिनाथ कृषि कम्पनीका हिक्मत राज उपाध्याय लगायतको सहभागिता थियो। 2 दिनसम्म सञ्चालन भएको गोष्ठीका बारेमा थप जानकारी दिनुहुँदै स्कूल अफ एग्रिकल्चरका प्रमुख संजय राउत,
6: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चरद्वारा आयोजित यस चौथो अन्डर ग्रेजुएट सिम्पोजियम कार्यक्रम, जसलाई हामी रिसर्च प्र्याक्टिसन सेमिनार भन्छौँ, यो कार्यक्रममा हाम्रो 90 जना विद्यार्थीहरूले आफ्नो अनुसन्धानको प्रतिवेदनहरू प्रस्तुत गरे र त्यो प्रस्तुतिकरण गरिसकेपछि उहाँहरूले गर्नुभएको प्रस्तुतिकरणको आधारमा हामीले 3 जना बेस्ट प्रेजेन्टरहरू पनि छान्यौं र त्यो प्रेजेन्टरको पनि हामीले सर्टिफिकेट दिने प्रदान गर्ने कामहरू गर्यौं र साथै हामीले 90 जना विद्यार्थीहरूलाई नै उहाँहरूले जुन टपिकमा अनुसन्धान गर्नुभएको थियो त्यो अनुसन्धानलाई हामीले सर्टिफिकेटको माध्यमबाट उहाँलाई सर्टिफिकेट प्रदान गर्ने कामहरू पनि गर्यौं। साथै हामीले विगत 1 वर्षदेखि गर्दै राखेको अध्ययन पछिको रोजगार मेलामा यस वर्ष हाम्रो विश्वविद्यालयमा 4 वटा संस्थाहरू, पहिलो राजापुर सुगर मिल एण्ड केमिकल इण्डस्ट्रीज प्राइभेट लिमिटेड, साथै ग्रो हाई इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड वीरगंज, त्यसै गरी युनिक सिड कम्पनी धनगढ़ी र त्यसै गरी हाम्रो मुक्तिनाथ कृषि कम्पनी काठमाडौँ, 4 संस्थाहरूबाट भर्खरै अध्ययन सम्पन्न गरी सिम्पोजियम सघाएका विद्यार्थीहरूको लागि जारीको लागि उहाँहरूले अवसर प्रदान गर्नुभएको छ। त्यसमध्ये ग्रो हाई प्राइभेट लिमिटेडले ग्रो आई इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडले कम्तीमा एकजना विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने बताएको छ भनेदेखि मुक्तिनाथ कृषि कम्पनीमा इन्टर्न गरेका विद्यार्थीहरू मध्ये केही विद्यार्थीहरूलाई उहाँहरूले जागिर दिने भन्ने कुरा गर्नु भएको छ भनेदेखि युनिक सिड कम्पनी प्राइभेट लिमिटेड धनगढीले पनि धेरै समयसम्म काम गर्न इच्छुक रहेको विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने भन्ने कुरा गर्नु भएको छ भनेदेखि राजापुर सुगर मिल एण्ड केमिकल प्राइभेट लिमिटेडले केही विद्यार्थीहरूलाई पूर्णकालीन जागिर दिने भनेर उहाँहरूले जानकारी गराउनु भएको छ।
2: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिकापुर एफएम।
0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
9: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: सामान्य विवादपछि कुटपिट हुँदा बझाङमा एकजनाको मृत्यु भएको छ। दुर्गाथली गाउँपालिका 3 रकैल स्थित भगवती आदर्श विद्यालयमा भएको घटनामा गगन धामीको उपचारका क्रममा मृत्यु भएको हो। घटनामा संलग्न भएको सोही ठाउँका 28 वर्षीय सिंहराज धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले बझाङले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेका सिंहराजले शुक्रबार दिउँसो गगन र उनका छोरा सन्तोषबीच सामान्य विवाद हुँदा आफू र भगवती आदर्श विद्यालयका शिक्षक मदन धामी र आफू छुट्याउन गएको र मदिरा सेवन गरेका गगनले उल्टै आक्रमण गर्न आएपछि बचाउका लागि धकेला धकेल हुँदा गगन घाइते भएको बताउनु भएको छ। डलधुरामा बंगुरमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएपछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डलधुराले जिल्लाभरिका बंगुर तथा सुंगुर पालक कृषकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। केही दिन यता जिल्लामा केही बंगुरमा उच्च ज्वरो, कान पुच्छर तथा पेटको तल्लो भागमा रातो दाग देखिने, शरीरमा निलो धब्बा पनि, खाना नखाने, बान्ता गर्ने, छेर्ने, श्वास प्रश्वासमा समस्या हुने, चाल गडबडिने लगायतका लक्षण देखिएपछि केही बंगुर मरेको केन्द्रले जनाएको छ। केन्द्रको प्राविधिक टोलले स्थलगत अनुगमन गरी नमूना संकलन गरेर पशु पक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। ऱ्यापिड टेस्ट किट परीक्षणमा एफ संक्रमण पुष्टि भएको केन्द्रका प्रमुख डाक्टर सुशील रेग्मीले एरीले बताउनुभयो। उहाँले थप पुष्टि परीक्षणका लागि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको बताउनुभयो। लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा लैंगिक जैविक लिंग, लैंगिकता र यौनिकता, लाञ्छना तथा भेदभाव सम्बन्धी छलफल भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजु लामा रहनुभएको थियो। कार्यक्रममा स्वागत रामचन्द्र चौधरीले गर्नुभएको थियो। कार्यक्रममा रामेश्वर महतो, जगत भण्डारीले सहजीकरण गर्नुभएको थियो। खोज खबरमा अब पालो जनावाजको। अझै पनि हाम्रो समाजमा लैंगिक हिंसाका कारण मानिस हिंसा सहन बाध्य छन्। आजको जनावाजमा हामीले केही नागरिकलाई तपाईँले के कस्तो समस्या भोग्नु भएको छ भनी सोधेका छौं।
10: नमस्कार, मेरो नाम जगत राम चौधरी हो। पहिला एकदमै हिंसा गर्थे, भेदभाव गर्थे, अब त खासै त्यति छैन। अलिअलि मान्छेहरू बुझे जस्तो लाग्छ। पहिला त लेडिज हाउभाव गरेको मान्छेलाई देखेपछि आवाज पनि त्यस्तै छ, त्यस्तै हाउभाव गर्छ भनेर कस्तो हिंसा गर्थे, कस्तो भेदभाव गर्थे, हेप्ने चेप्ने गर्थे के। तर अब त्यस्तो छैन, अब पहिलाको भन्दा त धेरै सुध्रिएको छ। अब धनगढीमा पनि कार्यक्रम भइरहेको छ, अब हाम्रो हिरापुरमा पनि कार्यक्रम भइरहेको छ, त्यस्तो त भन्ने गर्छ लाग्दैन, यस्तो कार्यक्रममा जान्छ, यस्तो गर्छ, नाच्छ, गाउँछ भनेर, त्यो त आफै आफै भन्छ, हाम्रो मुखमा भन्दैन, पहिला त मुखैमा पनि भनेको हो तर अब भन्दैन त्यसरी।
11: नमस्कार, म रामचन्द्र चौधरी। मैले पनि यसको लिङ्गी समुदायहरूको नेतृत्व सँगसँगै अब दलित, महिला, जनजाति, अशक्त अनि दृष्टिविहीन व्यक्तिहरू सँगसँगै त्यस्तो लिङ्गी व्यक्तिहरूको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने कुरा मैले यसमा राख्न चाहे, किनकि अहिले टिकापुर नगरपालिकाले जो कार्यक्रम दिनुभएको थियो, अब हामीले अहिले 30 कार्यक्रम पनि दिनुहुन्छ, अहिले 2 दिने कार्यक्रम चलाउन दिनुभयो, यस्तै अरू प्रत्येक गाउँपालिका नगरपालिकाले छुट्याइदिँदा राम्रो हुन्थ्यो होला भने समुदायका मान्छेहरू बुझ्थ्यो, सबैले चेतना हुन्थ्यो, त्यही कारणले अब यसको लागि म धेरै धेरै धन्यवाद टिकापुर नगरपालिकाले दिन चाहन्छु, साथसाथै जनताले पनि यो कुरामाथि सुनौ र यसको आवाज हामीलाई कति पठाइदिन्छ ग्राउन्ड।
12: नमस्कार, म समाज टिकापुरको सचिव र लैङ्गिक हिंसा सम्बन्धी हाम्रो यस कार्यक्रममा के अरे हाम्रो लैङ्गिक समानता सम्बन्धी हाम्रो स्थानीय निकायले लैङ्गिक हिंसा सम्बन्धी प्रोग्रामहरू चलाए अनि हाम्रा गाउँघरका साधु सन्तहरूलाई पनि यस सम्बन्धी प्रचार प्रसारको ज्ञान दिएर समाज र टोललाई लैङ्गिक हिंसा मुक्त बनाउनलाई सहयोग हुन्थ्यो कि, अनि यस्ता कार्यक्रमहरू विगतका दिनहरूमा पनि हाम्रो यस स्थानीय निकाय टिकापुर नगरपालिकाले तेस्रो लिङ्गीका हक हितका लागि समेटेर कार्यक्रमहरू गरिदिया भए हामीलाई अझै सजिलो हुन्थ्यो।
13: नमस्कार, मेरो नाम दिपेन्द्र चौधरी हो, मेरो ठेगाना चाहिँ टिकापुर नगरपालिका वार्ड नम्बर 6 भर्तापुर हो। जस्तै महिला, पुरुष, ट्रान्सजेन्डर, बाइसेक्सुअल, गे, अन्तर्लिङ्गी, विभिन्न समाजमा भएका व्यक्तित्वहरूलाई घरेलु हिंसा, विभिन्न किसिमका हिंसाहरू पर्छ, सो त्यसकारण यो हिंसा न्यूनीकरणको निमित्त जसरी महिलाहरूले, पुरुषहरूले हक अधिकार पाइराखेका छन्, जसरी आरक्षण कोटाहरू हुन्छ, त्यसरी राज्यको उत्तरदायित्व हो, सरकारको उत्तरदायित्व हो, कर्तव्य हो, हामीले पनि पहल गर्नुपर्छ र यसै गरी सम्पूर्ण मिडिया साथीहरूले पनि साथ दिँदाखेरि बेटर होला, ताकि हाम्रो आवाजहरू सम्बन्धित निकायमा पुग्न सकोस्, जनचेतना फैलियोस्।
14: नमस्कार, मेरो नाम रमेश चौधरी हो। समस्या त हुन्छ, मैले पनि भोगेको छु समस्या, हामीहरूलाई भोग्दा कस्तो हुन्छ, मलाई पनि धेरैजनाले यो अलि केटी जस्तो इच्छा, यो पनि केटा हो कि केटी हो भन्छन् गाउँघरमा, तर मैले तिनीहरूको कुरा सुनेर पनि नसुने जस्तो गर्छु। अब हामीहरूले धेरै समस्या भोग्दै आइरहेको छौँ, तर तपाईँहरू पनि अब बुझिदिनु होला, हामीहरूलाई धेरै सहयोग पनि गर्नुहोला, अनि हाम्रो भावना बुझिदिनु होला, किनकि भावना बुझेपछि हामीलाई पनि खुसी लाग्छ, जिउनलाई पनि सजिलो हुन्छ।
2: यसै जनावाजसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिका वडा नम्बर 8 बाढीजन्य विपदको जोखिममा मौसम अनुसारको खेती प्रणालीका लागि किसानलाई पूर्व तयारी गराउनु पर्ने माग। टिकापुर नगरपालिका वार्ड नम्बर 1 स्थित स्वर्गदारी टोल विकास संस्थाद्वारा सरसफाई। विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टिकापुरमा सम्पन्न। र मनसुनी वायुको प्रभाव कायमै, पूर्व भन्दा पश्चिममा मनसुनी वायुको प्रभाव बढ़ी, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
15: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
16: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
15: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
16: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
17: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864442408, 9846392061।
18: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: हेलो,
3: नमस्कार, म बम्बईबाटी नरपता घरवालो नरभान बोल्ला छु रे। मेरी घरवालीसी तेरा पैको फोन आइरहेछ भन्दिन साउजी।
2: ल हुन्छ, थोका बेर पछि अरे फोन। ए नरपता, तेरा पैको फोन आइरहेछ।
4: हेलो, ढोक दिए।
3: बाँस जति लामी भयै, भैँसा जति मोटी भयै, बाँची रे भाग्यमानी भई, ताजी छै कि त नरपता?
4: सँगकै घरबारी भइ गई, मेरो कली नानोई सबैले बिउ छडी सक्यो, साईको जग्गा बानोई।
3: घरै छुट्यो ताला कुञ्जी, बम्मै पुग्यो साँचो लामडे, बिउ जन छडे खेत नराखे बाँचो।
4: कठै दैन कसा कुरा आद्दा छौ?
3: मलाई भन्न छु हा, एकै बित खेतीपाती लाइरहेछ कि कसैको ऋण छ कि बल्ल पड्याल छनाइ छ कि गोठ गाई दिन्छ कि?
4: दोकान तिद्दैछ साउको, पैसा पठाइदिनु, छुट्टी गई बल्ल कि पड्याल बाहिर गई भन्नु।
3: अरे यार, समझती नहीं है, गीतै मात्र भन्ने है कि कुरालाई अध्य है?
4: म कसिप लहरा हुन्छ, ब्यान्ता र उदाउने बेला साईले गैथी छाडी सुतेका बिस्तारा माथि रुन्थे कठै लाडी।
3: सम्झन्छु बिसर्या छैनौ, दैचामा लागेको महिनाका कोखेला बसी गालीमा पनि खाएको।
4: लालपुर्जा फाँटिन लाग्यो, बाँझै रहिग्यो सेरो, साईले म बरबट्टै छाड्या, पाप लागि जाऊ मेरो।
3: लालपुर्जा कोलिने छ र दर्ता छँदै मेरो बासमतीको बिउ छोडुला, कमै खाउला सेरो।
4: तसो भन्दा भन्दा मेरा दिन गइगे, तम्रो त क्याले पो मन दिवाना भइगयो।
3: अरे यार, चिन्ता के अद्दी छै, अभी तो नरिभान जिन्दा है।
4: तुम्हारा त स्वाइनी भन्दा बढ्ता प्यारा बम्बईका रुपे हुन लागे।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेही शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडेयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधे कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता विष्णुराज आङदिम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि त्यसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झालदाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, संखुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका र आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्यथा देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कतै पनि बाढी छैन।
5: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरोकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
2: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 2:45 फारोगे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, फारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
0: सन्तोष गन्धर्व सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव रिपोर्टसँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
14: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
15: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीजहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लागेको छ।
14: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो गर्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। अब भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खाडीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खाडीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खाडीको युद्धमा चाहिँ युद्धसँग सरकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै चाहिँ 6-7 पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ।
14: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
16: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ, मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ, जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। र यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भनेर भन्ने खालको प्रश्न छ।
14: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ़दो आकर्षण,
17: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
0: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
17: क्यारेक्टर मेन क्यारेक्टर नै थियो, एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन, उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न।
19: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो रहेनछ, गाह्रो रहेछ, सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आएँ, म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ डिएससीआईमा कम्प्लिट गर्ने बित्तिकै म पढेको सिआइमी, अनि निस्केन नाम निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थेँ कि, अगाडि गएर उत्कोसुक बन्न कोसिस गर्ने गर्थेँ। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर सब गरिदेऊ न भनेर 2-3 सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारिता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ, कस्तो हुन्छ, के सहनुपर्छ भने त कति हुन्छ कति हुन्छ।
17: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
19: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि, त्यस्तै टाइपको भइरहेको थियो। सिकाइराख्नु भएको थियो दाईले, अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ। क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मलाई कति रोएको छु, कति रोएको छु, बाबरे मेरो लागि यो रहेनछ भन्ने सो भएको थिएँ म त्यतिखेर।
17: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
19: रेलकै बाटो हो।
17: रेलको बाटो,
19: हजुर।
17: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
19: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लानमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लगभग घामै गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दै पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको।
17: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
19: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँमा जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर, मैले चाहिँ तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ? छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको काठमाडौँ।
0: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
3: रेशमी चोलो चल रही ना, मखमली परिया चल रही ना।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी वर्षायाममा फफुन्दी जन्य रोगहरूको पहिचान बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ।

0: सुन विश्वविद्यालय कृषि विज्ञान संकाय में अध्ययनरत सृजना बस गई। कार्यक्रम को शुरुआत में हमी फफुंदीजन्य रोग को परिचय र महत्व बारे चर्चा गर्छौं।
1: फफुंदीजन्य रोग अर्थात फंगल डिजीज कृषि उत्पादन में असर पार्ने प्रमुख रोगहरू मध्ये एक हो। यी रोगहरू विभिन्न प्रकार का फफुंद का कारणले लाग्ने गर्छन्। फफुंद सूक्ष्म जीवहरू हुन् जसले बालीका पात, डाँट, चरा, फूल तथा फलमा आक्रमण गर्न सक्छन्। नेपाल जस्तो कृषि प्रधान देशमा धान, मकै, गहुँ, आलु, तरकारी तथा फलफूल बालीमा फफुन्दजन्य रोगका कारण हरेक वर्ष ठूलो उत्पादनमा क्षति हुने गरेको छ। फफुन्दले बालीको वृद्धि र विकासमा प्रत्यक्ष असर पार्छ। रोगको प्रकोप बढी भएमा उत्पादन मात्र गर्दैन, उत्पादनको गुणस्तर पनि कमजोर हुन्छ। कतिपय अवस्थामा किसानले लगानी गरेको सम्पूर्ण बाली नष्ट हुने अवस्था समेत आउन सक्छ। त्यसैले फफुन्दजन्य रोगको पहिचान, रोकथाम तथा व्यवस्थापन गर्न कृषि उत्पादनको दिगोपनका लागि अत्यन्त आवश्यक छ। नेपालमा धानको ब्लास्ट रोग, आलुको लेट ब्लाइट, गुलबेडाको ओगटे डडुवा, प्याजको डाउने मेल्यु तथा काक्रावर्गीय बालीका विभिन्न ढुसीजन्य रोगहरू किसानका लागि मुख्य समस्याका रूपमा रहेका छन्। यी रोगहरूको समयमै पहिचान गर्न सकिए उत्पादन क्षति धेरै हदसम्म कम गर्न सकिन्छ।
0: कार्यक्रमलाई निरन्तरता दिई वर्षायाम र फफुन्दीजन्य रोगको सम्बन्धबारे चर्चा गर्छौं।
1: नेपालमा असारदेखि भदौसम्म धेरै जसो क्षेत्रमा वर्षायाम हुन्छ। यस समयमा हावाको आर्द्रता बढी हुने, तापक्रम अनुकूल रहने तथा खेतीबारीमा पानी जम्ने अवस्था सृजना हुन्छ। यस्ता वातावरणीय अवस्था फफुन्दको वृद्धि तथा फैलावटका लागि अत्यन्त अनुकूल मानिन्छन्। फफुन्दका बीजाणुहरू हावा, पानी, वर्षामा छिटा तथा संक्रमित बिरुवाको अवशेष मार्फत सजिलै फैलिन्छ। समयमै लगातार वर्षा भइरहँदा खेतमा चिस्यान कायम रहन्छ जसले रोगको संक्रमण दर बढाउँछ। यही कारणले वर्षायामलाई धेरै फफुन्दजन्य रोगहरूको उच्च जोखिमको समय मानिन्छ। विशेष गरी पाक्लो रोपाई गरिएको खेत, पानी जम्ने जमिन, हावाको नम, आवजात हुने क्षेत्र तथा अत्याधिक नाइट्रोजन मल प्रयोग गरिएका बालीहरूमा रोगको प्रकोप बढी देखिन्छ। धान, आलु, गोलभेडा, खुर्सानी, काँक्रो तथा अन्य तरकारी बालीहरू वर्षायाममा बढी प्रभावित हुने बालीहरू हुन्। जलवायु परिवर्तनका कारण पनि रोगको स्वरूप परिवर्तन हुँदै गएको छ। अनियमित वर्षा, बढ्दो तापक्रम तथा अत्याधिक आर्द्रताले रोगको फैलावट अझ तीव्र बनाएको विभिन्न अनुसन्धानहरूले देखाएका छन्। त्यसैले वर्षायाममा किसानहरू रोग पहिचान तथा व्यवस्थापनमा विशेष सचेत हुन आवश्यक छ।
0: कार्यक्रमलाई निरन्तरता दिई अब हामी फफुन्दीजन्य रोगको प्रमुख लक्षणहरूको पहिचान बारे चर्चा गर्छौं।
1: रोग व्यवस्थापनको पहिलो चरण भनेको रोगको सही पहिचान हो। धेरै किसानहरूले रोग देखिएपछि मात्र उपचार गर्न खोज्छन् जसले गर्दा ढिला भइसकेको हुन्छ। प्रारम्भिक लक्षण पहिचान गर्न सके रोग नियन्त्रण धेरै प्रभावकारी हुन्छ। फफुन्दजन्य रोगका सामान्य लक्षणहरूमा पातमा खैरो, कालो वा पहेँलो धब्बा देखिनु, पात ओइलाउनु, डाँट कुहिनु, जरामा सर्न देखिनु तथा फलमा दाग देखिनु पर्दछ। कतिपय रोगमा पातको सतहमा सेतो खरानी रङको वा कपास जस्तो ढुसी देखिन सक्छ। धानको ब्लास्ट रोगमा हिराको आकारका खैरा धब्बाहरू देखिन्छन्। आलुको लेट ब्लाइट रोगमा पातको पानीले भिजेको जस्तो दाग देखिएपछि कालो हुने गर्दछ। गोलभेडाको ओगटे डडुवामा पात र फल दुवैमा गाढा खैरो दाग देखिन्छ। प्याजमा डाउने मेल्डी रोग लाग्दा पातमा खरानी रङको तह जम्न थाल्छ। रोगको सही पहिचानका लागि किसानले नियमित रूपमा खेत निरीक्षण गर्नुपर्छ। रोग लागेको बिरुवा रोगको फैलावट तथा वातावरणीय अवस्थाको अवलोकन गरेर प्रारम्भिक चरणमै रोग नियन्त्रण गर्न सकिन्छ। आवश्यक परे कृषि प्रावधिक वा कृषि सेवा केन्द्रसँग परामर्श लिनु उपयुक्त हुन्छ।
0: रोगको रोकथाम तथा व्यवस्थापनका उपायहरू बारे चर्चा गर्छौ।
1: फफुन्दजन्य रोग व्यवस्थापनका रोकथाम उपचार भन्दा प्रभावकारी मानिन्छन्। रोग लागेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्न नदिन बढी लाभदायी हुन्छ। त्यसैले एकीकृत रोग व्यवस्थापन अप्नाउन आवश्यक हुन्छ। स्वस्थ तथा प्रमाणित बिउ प्रयोग गर्नु रोग नियन्त्रणको पहिलो उपाय हो। रोग प्रतिरोधी जातको प्रयोगले पनि संक्रमणको जोखिम घटाइन्छ। खेतमा पानी जम्न नदिने, उचित दूरीमा रोपाई गर्ने तथा हावाको आवाजात राम्रो हुने वातावरण सिर्जना गर्नुपर्छ। बाली चक्र अप्नाउँदा माटोमा रहेका रोगजनकको संख्या घटाउन सकिन्छ। रोग लागेको बालीमा अवशेषहरू खेतमै नराखी सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ। जैविक मलको प्रयोग तथा सन्तुलित मल व्यवस्थापनले बिरुवाको प्रतिरोधक क्षमता बढाउँछ। रोगको प्रकोप बढी देखिएमा सिफारिस गरिएको डुसेजनकको प्रयोग गर्न

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825373772।

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान सिटी हल, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोड्नीको दूरबीनबाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: दन्तरोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नरेशजी तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफासँग राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानेर टोकेको हो नानी उहाँले एम्बुलेन्समा खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौँ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिगापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप बाट रतन चौधरीको नमस्कार। टिगापुर स्थित कैलाशेश्वर शिव मन्दिरको शुक्रबार कार्यक्रम बीच शिलान्यास गरिएको छ। प्रतिनिधि सभा सदस्य कुमल गेवालीले विशेष पूजा सहित मन्दिरको शिलान्यास गर्नुभएको छ। 1,85,00,000 रूपियाँको लागतमा निर्माण हुन लागेको मन्दिर शिखर शैलीको हुने बताएको छ। मन्दिर निर्माणका लागि स्थानीय चन्ददाता र महाज्ञ मार्फत मन्दिर व्यवस्थापन समितिले करिब 51,00,000 संकलन गरेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद तिमिल सेनाको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा प्रमुख अतिथि सांसद गेवालीले कैलाशेश्वर शिव बाबा मन्दिर एकताको प्रतीक भएको बताउनु भएको छ। मन्दिर निर्माणमा ढिलाइ भएको भन्दै शिव मन्दिर यथाशीघ्र निर्माण होस् भन्ने कामना गर्नुभएको छ। देशभर मनसून वायुको प्रभाव कायम रहेको बताएको छ। अहिले सुदूरपश्चिम कर्णाली, लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया मौसम बदलने तथा मध्य प्रदेशमा अधिकांश मौसम बदलने बताएको छ। साथै बागमती, कोशी, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने समेत मौसमविदले जनाएको छ। विभिन्न विषयमा छलफल गर्दै कृषि स्नातकको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी टिकापुरमा सम्पन्न भएको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका स्नातक तह चौथो ब्याचका विद्यार्थीको अन्तिम सेमेस्टरको दुई दिने अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी सम्पन्न भएको हो। हिजोबाट शुरू भएको सेमिनारमा विभिन्न विज्ञहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको छ भने कृषि विज्ञान स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्नो अनुसन्धान प्रस्तुत गरेको बताएको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 1 स्थित स्वर्गद्वारी टोल विकास संस्थाले सरसफाई कार्यक्रम गरेको छ। संस्थाले ब्लक नम्बर 14 सड़क किनारमा दायाँ बायाँ समेत झार काट्नुका साथै प्लास्टिक जन्य फोहोर उठाएको छ। सरसफाई कार्यक्रममा गर्नुअघि टिकापुर नगरपालिका 1 नम्बर वाड़ा अध्यक्ष मोहन विकाले वाड़ाको सरसफाई र विकासमा टोल विकास संस्थाको योगदान रहेको बताउनु भएको छ। र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा जैविक लिंग त्यसै गरी लैंगिकता र यौनिकतामा लाञ्छना तथा भेदभाव सम्बन्धी छलफल भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजु लामा रहनु भएको थियो। कार्यक्रममा स्वागत रामचन्द्र चौधरीले गर्नुभएको थियो। कार्यक्रममा रामेश्वर महतो, जगत भण्डारीले सहजीकरण गर्नुभएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

सुन्नुभू महाराज परीक्षित अवयो श्रीमत भागवतमा प्राणकथी कथा को वर्णन गरिन्छ भने देखने संकेतमान महाराज परीक्षित सुखदेव स्वामी ले कथाबाट प्रवचन दी रहनु भएको छ। अब यहाँ देखि तल के छ त प्रभु भनेर भन्दाखेरिमा सबै भन्दा पुछारमा नरक छ मेरो सरकार, नरक छ है। अब यो नरकमा कुन कुन नरक छन् अब तिनको नाम सुन्दैमा जान नपर्ने, सुन्ने तैपनि जान पर्दैन कि नरकमा जान नपर्ने नामको वर्णन कुन कुन। पहिलो नरकको नाम हो तामिश्र, अन्धता मिश्र, रौरव महारौरव, कुम्भीपाक, काला सूत्रम, अशिपत्र वनम, शुक्रमुख, अन्धकोप, कृमि भोजनम, सन्तंस तप्तस्वर्मी, वज्रकण्ठ, चालमली, वैतरणी, पुयद, प्राणरोध, विवसन, लाला बक्ष, सारा मेदन, अभिचय पान, क्षर कर्दम, रक्षगण, भोजन, शूल, प्रत, दन्न, सुख, अवट, निरोध, प्रियावर्तन, सूचीमुख। 28 नरकहरू छन् महाराज। उभन्दा उठोलो अर्को भन्दा अर्को छन्, उत्तरोत्तर ठूलो ठूलो ठूलो हुँदै हुँदै गएको यस्तो प्रकारको 24 पहाड नरकहरू छन् भने नरकहरू छन्। अब ती नरकमा को को जान्छ अब यो पो विषय भयो भन्दाखेरिमा नरकमा जाने अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने, यी सब नरकमा जान्छन्। त्यति मात्र होइन, नरकमा जानेवाला को को हो भन्ने बारेमा नरकको वर्णनमा जाने पापी पाखण्ड दुराचारी अत्याचारी सारा सम्पूर्ण नरकमा जान्छन् महाराज। अर्को कुरा नरकमा जानेवालाको वर्णन, साथी माना च्याप्ने, झुटो साथी पक्ने, अर्कालाई गाली गलौज गर्ने, अर्काको अन्याय गरेर ठगेर खाने, पैँचो पचाउने, अन्यायपूर्वकको काममा जब सधैँ सर्वदा लाग्ने, यस्ता सारा नरकमा जान्छन्। यति मात्रै हो र मासु खाने नरकमा जान्छन् भनेपछि चुलै निम्तो हुने भयो, सबै जब उही गएर भेटघाट पो हुने भयो, मासु खाने पनि नरकमा जान्छन् भनेपछि अब को चाहिँ बस्ने खै, कोही महँगो भएर छोडिया छन्, कोही दाँत फोक्लेर छोडिया हो, नत्र भने कोही छोडिया छ र खै। त्यसै कारणले अब ती सारा नरकमा जाने भए महाराज परीक्षित, अब त्यति भइसकेपछि त्यो नरकमा जब गएर पापी पाखण्ड वा दुराचारले परिपूर्ण भएको स्थान, अन्यायको मार्गले पूर्ण भएको, नीतिगत भगवानको भक्ति चित्त मनन कीर्तन गर्न कसैले पनि नसक्ने त्यस्तो प्रकारको पवित्र पावन धाम यो श्रीमद् भागवतको महिमाको वर्णन। जसले यस्ता प्रकारको ठाउँमा जाँदाखेरि जब आपत्ति हुन्छ, विपत्ति हुन्छ, संकट हुन्छ भन्दा महाराज परीक्षित विन्ती गर्नुहुन्छ, मेरो गुरु मलाई ज्यादै बाधा भयो, मेरो भगवान मलाई त साह्रै डर लाग्यो भन्दै सुखदेव भन्नुहुन्छ। अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने सारा नरकमा जान्छन् भनेर हजुरले आज्ञा गर्नुभयो भगवान्। आज 60 उमेर भयो, अन्याय पनि गरेको, अत्याचार पनि गरेको, भ्रष्टाचार पनि गरेको, घुसखोरी पनि गरेको, तस्करी पनि गरेको, साथसीमाना पनि चेपेको, अर्कालाई केही भन्न गर्न हुँदैन भनेको, त्यो पनि चुक्लीबाजी बहुतै गरेको, मासु खान हुँदैन भन्नुभएको, मेरो गुरु मासु नभइकन गाँसै नगाएको, अघि त्यस्तो पो थियो, त्यसै कारणबाट मेरो परमात्मा अब कुन नरकमा जाने मलाई डर लाग्यो भनेर सोध्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले बडा गम्भीर वाणीमा आज्ञा गर्नुभयो, सरकार धन्दा नमान, यो पञ्चम स्कन्द सम्पन्न भयो, जाङ पर्यन्त कथा, अब कति पर्यन्त कथा षष्ठ स्कन्दमा ध्यान आकर्षण गरेको छु, अब तपाईँको शोक रोग र भोगलाई सारा सम्पूर्णलाई निवारण गर्नका लागि श्रीमद् भागवत महापुराणको महिमाको वर्णन विस्तार बताएर आत्मशान्तिको निमित्त षष्ठ स्कन्दमा तपाईँको समस्यालाई समाधानको पक्षमा म नितान्त निर्णय गर्नेछु भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमो, ओम नमो भगवते वासुदेवाय राजु वाचन निवृत्त मार्ग कथितम आदो भागवतम यथा कर्म उत्पलब्धेन ब्राह्मणे दशश्रुते। अब षष्ठ स्कन्दको पहिलो अध्याय महाराज परीक्षितलाई सुखदेव भन्नुहुन्छ लौ त सरकार यसै प्रसंगमा अब नरकमा जाने पापी पाखण्ड दुराचार अत्याचारले परिपूर्ण भएको शरीर, अब यो मैले नरकमा जाने प्रकारको वर्णन विस्तार सारा सुने। नरकमा जानका लागि यो अन्यायले नरकमा गइन्छ भन्ने कुरा हजुरले बताउनुभयो, तर अन्याय गर्नु हुँदैन, अत्याचार गर्न, भ्रष्टाचार गर्न, घुसखोरी गर्न, तस्करी गर्न, चोरी जारी पैठारी गर्न, अन्याय अत्याचार गर्न, मासु खान केही हुँदैन भन्नुभयो हजुरले, सबै कुरा सकेर भ्या

क्या भाषा को क्या करने वाला हो, कहाँ जाने वाला? लो मेरो परमात्मा बन्ना धन्दा न माना महाराज। एउटा जामिन नामगरी का ब्राह्मण थिए, अन्य कुब्ज नामगरी का शर्मा दासी का पति, जन्मे देखने मरण पर्यंत हरि को नाम हरियो न भन्ने वाला, त्यसलाई सबै किसिमबाट अन्याय गरेको, धेरै प्रकारको प्रशंसा गरेको, मासु खाएको, त्यो पापले मर्ने बेला भएको त्यो सारा सम्पूर्ण जनले परेकै धेरै त्यसलाई घेरे। अनि यमराजका दूतहरू चारैपट्टिबाट लामा लामा दारा निस्केका, माथिका पाल फर्किएका, अङ्ग बङ्ग प्रत्यङ्ग बङ्ग र टेढा तिनीहरू आए। र त्यसै बेलाको बीचमा ल अब म के गर्ने होला भनिकन विचार गर्न लागे। त्यस बेलामा डर लाग्दा जब यमराजका दूतलाई देखेर त्यो कान्छो छोरो पनि नजिकमा आएर धुरु धुरु रोयो, बाबा मर्ने बेला भए भनेर आफ्ना बाबुको अगाडि रुँदाखेरिमा त्यस अवस्थामा धुरु धुरु रोएको आफ्नो कान्छो छोरोलाई देखेर आज्ञा गर्न लाग्यो। अब के गर्ने होला, ईश्वर मलाई त आपत्ति पर्यो, विपत्ति पर्यो, संकट पर्यो। अनि त्यतिखेर काँचो चिज ल्याएर देखाइदियो, हरिको नाम जप्छ कि भन्नका लागि यो रङ कस्तो छ भन्दाखेरिमा हरियो भनेर भनौँ भनेदेखि हरिको नाम पर्छ भनेर काँचो हो कैँडो हो भन्यो, तर पनि हरियो भनेन। त्यहाँसम्मको अधर्मी मर्ने बेला भयो। यमराजका दूतले चारैपट्टिबाट बेरे कान्छो छोरो रोएको देखेर के भन्न लायो भनेदेखि बडा भयंकर, जनैहरू आई घेरी रहेछन् भए खुब जनाई, काम चौटा राऊ कि देखी बाबु हे पुत्र नारायण आऊ आओ। बडा बडा भयंकर जनहरू आएर घेरिरहेका छन्, ती देखि तिमी डराउँछौ भनेदेखि मेरो पासमा हो मेरो राजा, हे नारायण भनेर के मात्रै बोलेको थियो। यमराजका दूतहरूलाई हटाएर विष्णुका दूतहरू यसलाई हामी लान पाउनु पर्छ भन्ने दावी गरेर यस किसिमबाट पक्राउ गरे। लान पाउँदैनौ भन्ने यमराजका दूत, नलाई छोड्दैनौ भन्ने विष्णुका दूतहरू, किन त भन्दाखेरिमा नारायणै भनी भने कन दिन दिनैमा, प्यारो गरेर सुतको पनि नाम लिनैमा, मुक्ति भएपछि अझ मिल आखिरैमा, नारायणै भजन सम्झनु दिने दिनैमा। यस्तो हो नीति, हे मेरो ईश्वर म माथि क्षमा राखी बस्छुस् मेरो भगवान, यो त वैकुण्ठ धाम लानुपर्छ भन्ने वाला भइसकेपछि प्रकृति गम संग्राम लान दिन्न भन्ने, विष्णुका दूत लान दिन्छौ भन्ने, लान हामी यमलोकमा लान्छौ भन्ने यमराजका दूत, जसले जित्छ त्यसले हार्नेको दास जित्नेको दास हार्ने बन्ने भन्ने निर्णय गरेर विष्णुका दूतले जितेमा यमराजका दूतहरू दास, यमराजका दूतहरूले जितेमा विष्णुका दूतहरू दास बन्ने यो निश्चित गरेर त्यसको फैसला दिने महाराज यमराजका पासमा गएर सम्पा गर्दा यमराजलाई लिएर

भन्नुभयो हामीले हार्यौँ नि त मेरो महाराज, हामी त तिनको दास बन्नुपर्छ भन्दा हेर, अहिलेसम्म मैले त वैकुण्ठ देखेको छैन, तिम्रो वैकुण्ठमा गएर अब दासको सेवा गर्न पाउँछौ भनेदेखि त्यहाँभन्दा ठूलो भाग्यमानी के हो, आजै जाने हो नबस भनिदिनु भयो। अनि गएर मेरो महाराज हामी त तपाईँहरूसँग हार्यौं, अझ हामीले ब्राह्मणले मर्ने बेलामा नारायण भन्दा वैकुण्ठ जाने भयो रे, तपाईँहरूको हामी सेवक बन्छौ भन्दा तिमीहरू जस्ता मरिमसानमा बस्नेले सेवक बन्न पाउँदैनौ भन्ने, घोडाको सेवा गर्न जान पनि नपाउने त्यस्तो वैकुण्ठ रहेछ। आज अजामिल नामको ब्राह्मणलाई शेष्टो सिहारी कीर्तन प्रभाव गरेर हरिद्वारबाट मुक्ति गराइयो। राजन परीक्षित मर्ने बेलामा नारायण भन्दाखेरिमा त्यो उद्धार भएर गयो, यस्तो पवित्र कथा छ। नारायण भनेपछि मुक्ति हुँदो रहेछ, सुन्नुहोस् एउटा कुरा छ, एउटा अर्थ। अजामिल नामको ब्राह्मण अति पापी, भगवान विचार गर्न त्यसका घरमा बास माग्न जानुभएको, श्रीमतीले बास दि बुढोले मार्छ भने त भन्दी, अब बास मार्छ मार्छ भने किन भनिन्छ नि जान्छु अन्त भन्दाखेरिमा, तपाईँ मेरो ज्वाइँ हुनुहुन्छ, तपाईँको ससुराले गामले म हुँ भनेपछि केही पनि गर्दैनन् भनेर भने, ससुराले गामले भनेपछि किन माया गर्ने त भन्दाखेरिमा, श्रीमती मन परेपछि ससुराली मन पर्ने हुन्छ, श्रीमती मन परेन भनेदेखि ससुराली त के यसलाई त्यसको फलक भन्छ, श्रीमती मन परेपछि त हाम्रो सासू हाम्रो जस्तो त भन्छ, त्यसो भनेदेखि ठिक छ अब के गर्ने त भन्दा, ल ज्वाइँ भन्नै पर्ला भनिरहनु भएको थियो, आइपुग्यो अजामिललाई भने, हजुर प्रभु ठिक छ अन्यथा कुरा केही छैन, तर एउटा प्रकारको प्रक्रिया छ प्रभु भनेर विन्ती गरे, के छ भनेर सोद्धाखेरिमा, अरू कुरा केही पनि होइन, एउटा अनुरोध गर्छु भने, के कुरा भन्दाखेरिमा, अरू प्रकारको समस्या केही पनि होइन, एउटा समस्या छ भनेर भनिसकेपछि के समस्या छ त भनिकन सोद्धाखेरिमा, खान दिए लाउन दिने व्यवस्था गर्ने सम्मान गर्ने मर्यादा गरिने, भोलिपल्ट बिहान यस किसिमबाट परमात्मा परमेश्वरले ज्वाइँ भनेरै ज्यान बचाउनु भयो, घर जाने बेला भयो तिमी जे माग्छौ त्यो दिन्छु भन्दा मलाई अरू कुरा केही चाहिँदैन, मेरो पति पापी भए तापनि असल एउटा पुत्र प्रदान गराइ पाऊ प्रभु भने हुनाले, तिम्रो जस्तो संसारमा कोही छैन, म तिम्रो छोरो मै भएर जन्मन्छु भनेर स्वयं भगवानले जन्मी बक्सिया थियो र पो मर्ने बेलामा नारायण भन्दा तरेको, त्यसो भएर भगवानको नाम संकीर्तन गरेपछि उद्धार होइन्छ भनेर छोराछोरीको नाम राम्रो राख्नु भने हो, नारायण भनेपछि तरेदो रहेछ, त्यसकारण नारायण भन्नु छोरालाई, वासुदेव हरि श्रीधर माधव गोपिका वल्लभ कृष्ण राम वैष्णव शिव आदि नाम, छोरीको लक्ष्मी सरस्वती भगवती कात्यायनी आदि आदि, अहिले अहिले त त्यस्ता नाम राखेपछि इज्जत जान्छन् भएर रिजन भिजन सिजन टार्विन के भन्ने थालेछन् छोरा मान्छे नाम, छोरी मान्छे नाम चाहिँ उस्मिता दुस्मिता सुस्मिता रश्मिता, त्यसै कारणले भगवानको नाम संकीर्तन प्रभावकारी हुन्छ, नारायणको नाम नारायण नारायण भज प्राणी नारायण नारायण।

दाता उद्धार भएका थिए भनेदेखि अब तपाई श्रीमद भागवत सप्ताह ज्ञानमा यज्ञ 18,000 को ग्रन्थ सुन्दै हुनुहुन्छ कि नरक जानु पर्ला र पर्दै पर्दैन केवल भगवत भक्तिमा चित्त राख्ने सुन्न सधैँ आउने कहिले कहिले आउने हो फुर्सद पनि मिलाउनु पर्छ त त्यसै कारणले अब यदि भइसकेपछि महाराज परीक्षित त्यस प्रभावबाट राजा परीक्षितका रूपमा अन्त चाहिँ जान फुर्सद हुने यहाँ आउन चाहिँ राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथसँग भगवानको भजन गर्नु कीर्तन गर्नु कहिल्यै नबोल्नु भनेकन राजा परीक्षितलाई यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ यसै प्रसंगको बीचमा अब दक्षे नाम्रेका एक प्रजापति हुनुहुन्छ पहिला नम्बरका दक्षे प्रजापति ब्राह्मण अहिलेका दक्षे प्रजापति क्षेत्री उनी दक्षे प्रजापति हुन् बोकाको शिर त्यागेर अहिले क्षेत्रीय कुलमा पैदा भएका हुन् तिनी दक्षे नाम्रेको प्रजापतिको दक्षे प्रजापति नाम गरिएका महापुरुष उनले छोरी सृष्टि गर्दिन यो छोरीको जात अलक्षी नै हुनु रहेछ अब छोरा सृष्टि गर्छु छोरीको सृष्टि गर्दा अघि छोरीले ज्ञानी टिपी यो सङ्गारी खल्लको अब नामै लिन्न भनेर छोरा सृष्टि गर्न भनेर लाग्नुभएको थियो छोरा सृष्टि गर्दै गर्दै जाँदा मर्षण मण्डे तीर्थमा हंस गुह्य तोत्र पाठ गरेर ध्यान गर्दा हजारौं पाँच जनीय छोराहरू जन्मे बाबु तिमीहरू सृष्टि गर्न जाऊ भनेर दक्षले पठाउनु भएको बीच बाटोमा नारदले आज्ञा गर्नुभयो बाबु पृथ्वीको मध्यस्थ भाग पत्ता नलागेसम्म सृष्टि गर्नेको प्रक्रिया शुभारम्भ गर्न हुँदैन छोडिदेऊ भनेपछि माझको भाग खोज्न भनेर गएका तिनीहरू नापत्ता अहिलेसम्म पत्तै कुनै प्राणले प्रमाण गर्न सकेको छैन अनि दोस्रो पटक फेरि दक्षले हरियासु आदि गरिएका सबलासो छोरा सृष्टि गर्नुभयो महाराज सयौं सयौं जाउ सृष्टि गर्न तिम्रा दाजुलाई नारदले जंगलमा पठाएछ यसै कारणले तिमीहरू सेवा गर भनेर पठाएको तिनी दोस्रो पटकका छोराले पनि नारदका मुखारविन्दबाट सुनेछन् लोहो दारो मही पासे पुमान बद्ध विमोचते पुत्र दारो मही पासे मोचते न कदाचन फलाम रूपी साङ्लाको बन्धनमा परेको पिजडाको सुगा बोरु उकेर जान सक्ला घर पुत्र परिवार आदिले घेरिएको व्यक्ति व्यक्ति जान नसक्ने हुनाको कारण तिनको सङ्ग नगर भगवानको भजन गर छोडिदेऊ भन्नुभयो हस् अनि त्यहाँ देख्नु प्रान्त गर्न त्यो पनि जंगलमा गए त जंगलमा गइसकेपछि भगवानको भजन कीर्तन मन इत्यादि सारा सम्पूर्ण भयो महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा दुई दुई पटकका छोरा जंगलमा नारदले पठाएको कारणले दक्षे प्रजापतिले आज्ञा गरिबक्छु हेर ऋषि नारद तिमी आफू जोगी भई लोकलाई जोगी बनाउने कोसिस गरेको हुनाले आजबाट तिमीले गृहस्थीका घरमा कहिले पनि जब यस किसिमबाट एउटा गाईले दुध दिने बेला बाहेक अरू बेला बस्न नपाउने बसेमा श्री फुटी मर्नुपर्ने श्राप दिए त्यसै कारणले अहिले सुन नारद नाम गरिएको ऋषिले त्यो श्राप बेहोर्नु परेकै छ महाराज गृहस्थीको घरमा बस्न मिल्दैन यो कथा प्रवचन पुराणहरूदेखि बाहेक यस कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमको साथमा आज्ञा गर्नु बोलाउ तसका ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो र अब छोरी भन्दा छोरा असल भनेर सृष्टि गर्न आँटेको छोरा झन् खतम बरु छोरी नै जाति बरु कहिले कहिले कोसिल त ल्याउँथ्यो उताबाट एक बोतो ल्यायो भने यताबाट तीन डोको लानलाई छोरी घर जान्दिन बाउ र दाई भाउजू नहोस् आमा मात्रै होस् भाइ भरको खट्या कुटुक सबै त्यसै कारणले अब छोरी सृष्टि गर्छु भनिकन ब्रह्म मुहूर्तमा जब ध्यान गरेर मनन गरेर कीर्तन गरेर आजका मितिबाट जम्मा छोरी 60 छोरी सृष्टि गर्नुभयो दक्षे प्रजापतिले राजा दक्षे भएको बेलामा पहिलो नम्बरको छोरी 27 चन्द्रमालाई दिनुभयो महाराज एउटैलाई 27 लौ जा लिन जान नि सजिलो पुऱ्याउन जान नि सजिलो ज्वाइँ पनि एउटालाई मान्दै पुग्ने दसैँमा टेको लाएर उसैलाई एउटालाई जो ढोक्कै हुने 27 अश्विनी भरुणी कृतिका रोहिणी मृगश्रेष आदि गरिएका 27 नक्षत्र अनि 10 धर्मलाई दिनुभयो महाराज
स्मृति आदि गरिएगा तीनवटा कश्यप प्रजापतिलाई दिनुभयो अदिति अदिति तनु कारा गोरा सीमित बलिष्ठ कद्रु आदि अनि त्यसदेखि पछाडि चारवटा कृष्णाक्ष दुईटा ताक्ष दुईटा अंगिरा र दुईटा भूतलाई दिएर साठीवटी छोरी विभाजन गर्नु हो तिनैबाट पृथक पृथकको पंक्तिमा सृष्टि चल्यो तिनी दिति महारानीका छोरा दनु हुनुभयो दनुकी छोरी रोचना तोष्टा नाम गरेका ऋषिले विवाह गर्नुभयो तोष्टा नाम गरेको ऋषिका जब छोरा विश्वरूप तीन शिरवाला प्रकाण्ड विद्वानलाई महाराज इन्द्रले पण्डित बनाउन स्वर्ग लैजानुभयो भन्दा कसरी तिनी पुरोहितमा गएर नियुक्ति भए यसको बयान सुन्न पाऊ भनेर राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित. अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो. लौत राजा परीक्षित अब के सुन्न चाहनुहुन्छ धनीगण सोद्धाखेरिमा लौ मेरो प्रभु यदि दयाभाव हुन्छ भनेदेखि यस श्रीमद भागवतमा प्राण अन्तर्गत महिमाको वर्णन विस्तारका लागि महाराजा परीक्षितको परमा सुखदेव स्वामीले बडो प्रमाणीकरण गर्नुभएको छ. अहिले महान प्रतापी महान पुरूष एक व्यक्ति जसको नाम तोष्टाका छोरा विश्वरूप नाम गरेका व्यक्तिलाई स्वर्गमा पण्डित बनाउन के लैजाए लगे इन्द्र महाराजले. बृहस्पति कहाँ गएका थिए भन्दा बृहस्पति त्यो बेलामा राजा इन्द्रको अपमानको कारणले लुक्नु भएको थियो. दानवराजहरूले दखल गरे. दानवराजहरूको त्यो दखलतालाई पूर्ण विराम गराउनका लागि एउटा गुरु चाहियो एक एकको लागि. अनि त्यस अवस्थामा गुरु बोलाउन भनेर जाँदा कोही छैनन् सबभन्दा उत्तम त्रिशिरवाला तीन शिर भएको पण्डित जसको एक शिरले वेद विद्याको ध्यान गर्ने अर्को शिरले राष्ट्रको उन्नति र समृद्धि गर्ने एक शिरले भोजन गर्ने यस्तो नीतिमा थिए. भोजन कस्तो पनि गर्थे भनेदेखि जले जे दियो त्यही नै खाने मतलब मदिरापान पनि गर्न सक्ने यस्तो क्षमताको वृत्ति भएको पण्डित थिए. तर आखिरका बीचमा तिनलाई इन्द्र नाम गरिएको राजाले मेरो पण्डितको पदमा आउनु पर्यो भनेर प्रार्थना गर्न भनेर जब पढाउनु भयो ऋषिहरूबाट तर उहाँले मान्नु भएन म जान्न किनभने यो अब्जसे काम त्यसमा पनि राजा इन्द्र भनेको पापी छ. त्यो पापीको घरको नुनपानी खाइसकेपछि त्यसबाट पाप

0: चेले हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खाता नि आइजान्छ भन्यो।
1: धैरै बा, तुमले लोटरी भर्राइ थियो अब
2: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा म्यासेज व्हाट्सएप फेसबुक भाइबर कामीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी अब सामुदायिक रेडियो टिकापुर एफएम 100 MHz हरेक हप्ताको आइतबार बिहान 5:00 देखि 5:45 प्रसार हुने आध्यात्मिक कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धर्ना साईको तर्फबाट हार्दिक स्वागत साथै खुसी अभिवादन जय मिश्री तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबली आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन कोष प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको सुरुवात गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीत पछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुन्छ टिकापुर नगर ख्रिष्ट एकता समाज कार्यालयका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, नमस्कार सबैलाई, जय मसीह। प्रेरितहरूको विश्वासको सार म पढ्न गइरहेको छु। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशु ख्रिष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउदनुभयो, स्वर्गमा चढ़िजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमिन। म बाइबलबाट पवित्र धर्मशास्त्रबाट हेर्न गइरहेको छु, कृपया यहाँहरूले सुन्नुहोस्। गुप्त दान र प्रार्थना, हुसियार बस तिमीहरू, मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र ता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिदछौ, तिम्रो दाहिने हातले गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरू जस्ता नहो, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखुन् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबराओ, किनभने धेरै शब्दहरूमा बोल्दा तिमीहरूको सुनाई हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, भर्खर हामीले वाचन गरेका थियौं, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं, हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमिन। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। उपवास, जब तिमीहरू उपवास बस्दछौ तब ढोगीहरू जस्ता उदासी चेहरा नदेखाओ, किनकि मानिसहरूलाई उपवास गरेका बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अध्यारा पार्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ, र तिम्रो उपवास मानिसहरूले देखुन्, मानिसहरूले होइन तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले चोर फोरेर घर फोरेर ती चोर्दछन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर हुन्छ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन,
2: किनभने त्यसले एउटालाई निर्णय गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा त्यसले एउटा प्रतिभक्ति राख्नेछ र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। चिन्ता र फिक्री, त्यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भनी आफ्नो मन प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुराहरू भन्दा र शरीर लुगा फाटा भन्दा उत्तम होइन? आकाशका चरा चुरुङ्गीहरूलाई हेर, तिनीहरूले न बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढ़ी मूल्यवान छैनौ र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्? तिनले न परिश्रम गर्छन् न धागो काट्दछन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजाले पनि आफ्ना सारा वैभवमा तिनीहरूले भन्दा जति आफू विवश आभूषित थिएनन्, आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले कसरी यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढ़ी उहाँले पहिराउनु हुने छैन र यस कारण के खाउला कि के पिउला कि के पहिराउला भनेर फिक्री नगर। किनकि अन्य जातिहरूले यो सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुनेछ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको निम्ति आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। आमेन। धन्यवाद।
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धनसाई बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523312 र 523949।